0: मा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
1: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रभावी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ नेटिगिटली अलिको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ। यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू विचरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वडा मध्ये 13 वडाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जना चाहिँ हुनुहुन्छ।
2: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
1: म 2 चोटि गइसके।
2: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
1: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। त्यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सड़कहरूमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ साहु बेसीको सड़क वास आउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा। मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति संयोजनकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घस गर्ने कामहरू गरिरहेको छु।
2: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
1: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
2: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
1: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सड़क छ यो प्रदेश स्तरको सड़क हो। यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सड़कलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचक चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नुमा चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संयोजनकारी भूमिका गर्नुपर्ने पूरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहे पनि छु र भोलि पनि गर्छु।
2: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
1: होइन यस्तो छ हजुर, जे जे भए पनि म रसुवा जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु हुन्न। मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता पनि राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुराहरू होइन। नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई गचाउने कुरा र उहाँ हामीले सहनकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
2: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
1: त्यो भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्। हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
3: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेती र पानी।
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
0: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
1: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
2: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ।
1: होइन, लक्ष्याङ रूपमा वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
2: थियो, हामीले पनि देखिदियौँ।
1: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा पाटो छ, सरमगरीको पाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा पनि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी घुम्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्ने पनि ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अलिक बढी हेर्न सकिन्छ, रातिकै जम्मै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सङ्घीय सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ, देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
2: हुन त अब अहिले बाढीको कारणले हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो, हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
1: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ साइन्ससँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जतिले जति गरे यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बढ्ने पूर्वाधारहरू छन् मैले समय निकालेर यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालको पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्झि निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु, त्यही अनुसारै सङ्घीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघाउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
0: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठिक 6 बज्यो।

0: बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: जना बेपत्ता छन्। 13,742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत सब पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2,155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिइएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। भारीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेलीब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः सञ्चालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
2: यसैबीच 10 भदौको भटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, चेटो छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाइँ बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध आएको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्सा र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
3: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि त। त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
2: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्था, कृषि उत्पादन, पशुधन, सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो।
1: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बारीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइन्य जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्।
2: कृष्ण भीरबाट बुलेट, सिलिण्डर र ट्याङ्करको आवतजावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु पुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव भएको थियो। जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ 4 बुलेट ग्यास सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्ण भीर पार गरेको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। यसैबीच आपूर्तिमा देखिएको केही अवरोधलाई आधार बनाएर व्यवसायीहरूले भने दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाएको गुनासो नागरिक स्तरबाट आएको छ। उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको दावी गरेको छ। बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रतिकिलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रतिकिलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाई छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रतिकिलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिलबिजक देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप र अध्ययनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
4: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
2: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशी तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 260 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशी तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुंगो लाग्न सके। आधा भन्दा धेरै हेर्न नभ्याउने, नमिल्ने र विविध कारणले सरे सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंग्रिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई यज्ञ बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै सँगसम्मै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया, सेती नदी र माथिल्लो तादी खोलाको गरीब 73.75 मेगावाटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपाललाई बिजुली आयात गर्न 654 मेगावाटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्यात सकिएका आयोजनाको नवीकरण गरिदिन भनी व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउवा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशन मा भनी साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देउबाली महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
11: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक सांगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने खर्चिलो नहुने आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
2: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा तरकारीको भरमा समृद्धिको सपना प्रविधिको प्रयोगले सहज कटानसँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तिर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्याङ्कन शुरू भएको छ, असोज भित्रै टुंगो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वत रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिश गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रुघाखोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अमूल थापाले तस्वीर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 सांसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि 5:46 बैठक सकिँदै गर्दा सभा हलमा 1/3 सांसद पनि किल्ले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एबी दुर्घटना, 4 मृत्यु, 3 गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1.90 करोड़ राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको लक्ष्यको बारेमा पनि मीन बसन्तले खबर लेख्नु भएको छ भने कृष्ण भीरबाट काठमाण्डुतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ।
12: अर्को खबर गोर्खापत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। भित्री पन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
13: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिस तीव्र भोकमरीबाट पीड़ित रहेको र 1,40,00,000 विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी सञ्चालनमा बाधा समेत पुगेको जनाइएको छ। 5,00,000 मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
12: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सिजन नौकातिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डु गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023 एकदिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी हुनुहुन्थ्यो। 2021 T20 विश्वकपमा उहाँ प्लेयर अफ द सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा 20 एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेलसहित यूएईका खेलाड़ी अबेद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल 1 अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अबिद र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
13: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा, रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2,000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँघरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेसा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
15: अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही 9 अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नु भएको छ। 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ।
16: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे, तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सके यस्तो नलाएर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
15: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
16: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
15: 4 वर्षको मलेसियाको बसाई त्यागेर स्वदेश फर्किएका गोराही नौ अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
4: कति अर्का देशमा गुलामी गरिरहने, कति अर्का देशमा पसिना बगाउने, त हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले शुरूमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय शुरू गरे, हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
15: समीर र हरपल मात्रै होइन, प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनु भयो। 6 वर्ष अघि नेपाल फर्कनु भएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराही 12 कृषि कर्म चलाउनु भएको छ।
17: समग्र किसानलाई समेट्नलाई युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन, जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले। अहिले बजार व्यवस्थापनको समस्या हुन्छ, कतिपयले अब हामीले देख्छौँ टमाटरहरू फालिरहेको अवस्था छ, कोही ठाउँ अहिले हेर्ने हो भने पनि कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
15: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 वटा खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ। 3 जनालाई नियमित रोजगारी दिँदै आफू पनि स्वरोजगार बन्नुभएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा उत्साहित हुनुहुन्छ।
17: सकेसम्म त अझ राज्यले प्रत्येक किसानहरूसँग उसको सामानहरू राज्यले खरिद गरेर राज्यले नै बिक्री गर्नु पर्यो, त्यो भयो भने चाहिँ सायद कृषकको समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
15: इच्छा शक्ति, पेसा प्रतिको लगनशीलता र व्यावसायिक इमान्दारिता हुने हो भने नेपालमा पनि राम्रो आमदानी लिन सक्छ।

0: मुख्य खबर फेरि एकपटक।
1: बडीकोसी बाढीपछि मृत्यु हुनेको संख्या 1,399 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
2: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट। घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
1: विदेशमा दिन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चिनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
2: सुडानले विश्वको सबभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने चेतावनी।
1: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा। रोहित सहित युएका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद। विवादका बीच विभिन्न विज्ञप्ति र कार्यक्रम कार्यालयहरू स्थापना गरिएका छन्। सक्कली र नक्कली, कुन आधिकारिक होइन भन्ने बारेमा नागरिकमा त्यो अन्यल सिर्जना भएकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एउटा खुल्ला मैदान जस्तो देखाइएको छ। तीनजना व्यक्तिहरू छन्। एकतर्फ एकजना व्यक्ति उभिएका छन्, अर्कोतर्फ अर्को व्यक्ति जस्ता उभिएका छन्, जसले कांग्रेसकै आधिकारिकताको विषयमा बहस गरिराखेका छन्। ती दुईको बीचमा एकजना भर्खरका युवा जस्ता देखिने व्यक्ति प्रवेश गरेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एउटै दलको दुई ठाउँमा दुई महाधिवेशन रे, कुन सक्कली कुन नक्कली, सक्कली कांग्रेस पत्ता लगाऊ है पत्ता लगाऊ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म लील प्रकाश चन्द।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा छलफल गर्छौं।
1: कार्यक्रम पोषण संवादको आज 151 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषण सुधारका लागि भएका प्रयासहरूको बारेमा कुराकानी गर्दै विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा पोषण सुधारका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्नेछौ।
0: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। विभिन्न प्रदेशमा विभिन्न किसिमका कार्यक्रम छन्, तर अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका कार्यक्रमहरूमा केही समानता भने ल्याएका छन्।
1: स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाको पोषण तथा स्वास्थ्य जाँच गरिरहेका छन्। भिटामिन ए, आइरन तथा फोलिक एसिड वितरण र जुकाको औषधि खुवाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ। घरायसी खाद्य सुरक्षा सुधार र स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको उपयोगको लागि पनि चेतना फैलाउने काम भइरहेको छ।
0: विशेष गरेर महिलाहरूले गर्भ रहनु अगाडिदेखि नै योजना बनाउनु पर्दछ र आफ्नो पोषणमा पनि ध्यान दिनुपर्दछ, जसका कारण त्यस्ता महिलाबाट जन्मने बच्चाहरूमा कुपोषणको समस्या देखिँदैन। गर्भवती भइसकेपछि पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ। त्यति मात्र होइन, बच्चा जन्माइसकेपछि आमाले सबैभन्दा बढ़ी स्तनपानमा ध्यान दिनुपर्दछ। स्तनपान गराउने आमाको पोषणको लागि विशेष ध्यान दिनुपर्दछ।

0: आमाले पोसिलो खाना खान पाए मात्र पर्याप्त स्तनपान बच्चाले गर्न सक्छ। पर्वतको कुस्माका जुम्ल्या बच्चाकी आमा रिया कणेल दुईवटा बच्चालाई आफूले पर्याप्त स्तनपान गराउन सकेको र छ महिनासम्म स्तनपान मात्र गराएको त्यसपछि मात्र पूरक आहार खुवाएको अनुभव सुनाउनुहुन्छ। एकैछिन सुनौ उहाँलाई।
1: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खटुवा चौपारी नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुम्ल्या ट्विन्स बच्चा छ। मेरो बच्चा 10 बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ल्या बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ उनीहरूलाई। अब के भन्ने, अब उनीहरूलाई काखमा लिँदा पनि छुट्टै आनन्दको महसुस हुन्छ। मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना त मेरै दुधले मैले खायो। त्यसपछि अब दुईटा बच्चा भएपछि त दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ, होइन गर्दाखेरि राम्रै छ। धेरै वर्षपछि जन्मेको हुनाले त्यो बच्चाहरूलाई मैले एकछिन पनि आँखाबाट टाढा राख्न सक्दिनँ मैले। म कसैसँग खै छुट्टै कस्तो हुन्छ गाह्रो हुन्छ मलाई, एकछिन छोडेर हिँड्यो भने गाह्रो हुन्छ मलाई। मलाई यो कतिखेर दुध खुवाउँ जस्तो हुन्छ, अहिले मलाई एकछिन खुवाउन भने दुध चर्किन्छ, गाह्रो छ। गाह्रो जति गाह्रो भए पनि त्यो बच्चाहरूको हाँसोले मैले सबै गाह्रो हुन्छ म बिर्सिन्छु मैले।
0: दुईवटा बच्चा हुँदाखेरि पनि पर्याप्त स्तनपान गराउन सक्ने भने झै एउटा बच्चालाई त मजासँग स्तनपान गराउन सकिन्छ। त्यसको लागि महिलाले पोषणमा ध्यान दिने र बच्चालाई स्तनपानमा प्राथमिकता दिने गर्नुपर्दछ। बच्चालाई पर्याप्त स्तनपान गराउन सक्यो भने भविष्यसम्म ऊ निरोगी हुन्छ र उसको बौद्धिक क्षमताको पनि विकास हुन्छ। त्यसैले स्तनपानमा सबैभन्दा बढी सचेत आमालाई गराउनु पर्दछ। आमा सँगसँगै परिवारले आमालाई सहयोग गर्ने वातावरणको लागि परिवारलाई सचेत गराउनु पर्दछ र कार्यालयहरू तथा कामकाजी महिलाहरूका लागि पनि स्तनपानको लागि विशेष व्यवस्थाको वकालत गर्नु आवश्यक छ।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन। विभिन्न प्रदेशहरूमा पोषणको मापन गर्दाखेरि सबैभन्दा तल मधेश प्रदेश परेको छ भने त्यस पछाडि कर्णाली र सुदूर परेको देखिन्छ। सुदूरपश्चिमका स्थानीय तहमा पनि पोषण सुधारका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। पोषण सुधारका कार्यक्रमहरूमा मुख्यतया सुदूरपश्चिममा पनि बहुक्षेत्रीय पोषण योजना लागू भएपछि केही नयाँ प्रयासहरू हुन थालेका छन्। यसमा स्वास्थ्य मात्र होइन, कृषि पशुपन्छी शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिकाको क्षेत्रलाई पनि समेटेर अगाडि बढ़ाइएको छ।
5: कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग गरिएको कुराकानी एकैछिन सुनौ।
6: तपाईँको पालिकामा बालिका तथा गर्भवती महिलाको पोषण अवस्था कस्तो छ अहिले?
7: अब टिकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ। लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ, त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चाहिँ के खुवाउने, आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था अब त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
6: अहिले पोषण सम्बन्धी मुख्य समस्या चाहिँ के देखिएका छन्?
7: पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा उहाँहरूको। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो अब यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ होइन, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ। उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ त्यति कन्भिन्स गर्नु पर्यो, त्यति गर्न सकेका छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन मोमो पिज्जा त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ। त्यसको लागि पालिकाले विभिन्न चाहिँ स्वास्थ्य आमा समूह मार्फत विभिन्न विद्यालय मार्फत हामीले उहाँलाई पोषण सम्बन्धी शिक्षाहरू सचेतना दिइरहेको छौँ। त्यसले गर्दा केही पहिलाभन्दा प्रगति भए तापनि अझै गर्नु धेरै गर्नु बाँकी छ।
6: अलिकति यसो तुलनात्मक भन्नुपर्दा पछिल्लो समय बाल बालिकामा कुपोषण घटेको छ कि बढेको छ कि के हुन्छ सर, यसो तथ्याङ्क केलाउँदाखेरि?
7: अब हाम्रो टिकाको हेर्ने हो भने अब बाल बालिकाको चाहिँ पोषणको कुपोषण दर घटेको छ। अहिले हामी कहाँ हेर्ने हो भने अब लेस देन 10% भनौँ न 6% जति छ हाम्रो टिकापुरको तथ्याङ्क गत वर्षको। हामीले मैले हिजो अस्ति पनि हामीले अध्ययन गर्दा त्यो तथ्याङ्क विश्लेषण गर्दा 6% 6% जति छ 5 वर्ष मुनिको बाल बालिकाको कुपोषणको दर। अब तैपनि पहिलाभन्दा हाम्रो जुन हाम्रो बहिरङ्ग उपचार सेवा केन्द्र छ त्यहाँ पनि हामी कहाँ दीर्घ कुपोषण भएका बाल बालिका गत वर्ष हाम्रो 17 जना मात्रै आउनु भएको छ एक वर्षमा, जबकि त्योभन्दा पहिलो हाम्रो 81-82 हाम्रो 36 जना आउनु भएको थियो। त्यो पनि घटेको छ र हाम्रो मध्यम कुपोषण पनि यस पहिलाको तुलनामा घट्ने क्रममा छ। अझै पनि उहाँहरूलाई अब उयो त हामी कहाँ संस्थामा आएको रेकर्ड मात्रै हो, कति त हाम्रो अझै पनि हाम्रो पहुँचमा छैनन्। कति क्षेत्र भनौँ न अब हाम्रो टिकापुर नगरपालिका विशेष गरी सुकुम्बासी क्षेत्र जुन छ, जुन सिगिरी एरिया छ, त्यहाँका अझै पनि कतिपय बाल बालिकाहरू हाम्रो पहुँचमा छैनन्। उहाँहरू चाहिँ सेवा लिन आउनुहुन्न किनकि उहाँहरू घरमा गार्जियन छैनन्। गार्जियन चाहिँ भारततिर जानुभएको छ, कोही पहाडतिर जानुभएको छ, कोही वैदेशिक रोजगारमा छन्, घरमा उहाँलाई हेर्ने मान्छेहरू कम छन् भनौँ न। बाल बालिकाको हेरचाह गार्जियन नै अब किशोरी छन् अथवा किशोर छन्, त्यसले गर्दा पनि उहाँहरू स्वास्थ्य संस्थामा अझै पनि सेवा लिन आउनु भएको छैन। हुन त हाम्रो हरेक महिना हाम्रो गाउँ क्लिनिक हुन्छ जहाँ हामी प्रचारको वृद्धि अनुगमन गर्छौँ। हाम्रो महिला स्वयंसेवकले उहाँहरूको मुहाक जाँच गर्नुहुन्छ महिना महिना, हरेक 6-6 महिना उहाँलाई हामीले भिटामिन सँगसँगै त्यहाँ पनि जाँच गर्छौँ हामी। तैपनि उहाँहरू अझै पनि सेवा लिनबाट वञ्चित हुनुहुन्छ, आउनु सक्नु भएको छैन। त्यसमा आएका मध्ये मात्रै मैले यहाँलाई निवेदन गरेँ, हाम्रो पहिलाभन्दा घटेको छ, हाम्रो कुपोषण दर 5 वर्ष मुनिको 6% देखिरहेको छ गत वर्षको आएका बालबालिका मध्ये।
6: स्थानीय स्तरमा पाइने अब खानेकुराहरू, पोषिलो खानेकुराहरू, अर्ग्यानिक खानेकुराहरू खानका लागि चाहिँ हजुरहरूले कसरी चाहिँ उहाँहरूलाई प्रेरित गरिराख्नु भएको छ, के पहल भइरहेको छ?
7: अब हामीले चाहिँ विशेष गरेर अब हाम्रो विभिन्न संघ संस्थाको सहयोगमा हामीले पालिकाले आफैले पनि हामीले स्थानीय खाद्य पदार्थलाई जोड दिनुपर्छ, उहाँलाई चाहिँ खाना स्थानीय खानामा चाहिँ उहाँले भनौँ त्यसले हामी अब भनौँ नि आफ्नै उत्पादन भएको रहने बालीलाई जोड्ने हिसाबले उहाँलाई हामीले पहिलाको समुदायका मान्छेहरूलाई अभिमुखीकरण गर्ने, त्यसपछि त्यसको भोलिपल्ट उहाँले आफैले आफ्नै उत्पादन भएको आफ्नै बारीको आफ्नै खेतको त्यो सामग्रीहरूलाई चाहिँ संकलन गर्ने र त्यहीँ उहाँले बनाउन सिकाउँछ। हामी यस्तै चाहिँ खानु यो खानुपर्छ उहाँहरूको त्यसमा विभिन्न परिकारहरू पोषणयुक्त परिकारहरू त्यो शरीरको वृद्धि विकास गर्ने होइन शरीरलाई चाहिँ रोगसँग लड्नबाट बचाउने शरीरको शक्ति नै खानाहरूलाई चाहिँ हामीले त्यहाँ उहाँले पकाउन लगाउँछ र त्यसमा हामी बाल बालिकालाई पनि अबदेखि तपाईँले यस्तो खाना खानुपर्छ बजारको जङ्क फुड भन्दा यसलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले उहाँलाई सिकाएर त्यो खानामा जोड दिइरहेको छ। त्यसले गर्दा पहिला भन्दा परिवर्तन त भइरहेको छ, तै पनि अझै धेरै गर्नु बाँकी छ जस उहाँहरू रैथाने बालीलाई प्रोत्साहन गरेर उहाँहरूले त्यतातिर लाग्नु भएको छ।
6: पालिकाका स्वास्थ्य संस्थामा पोषण सम्बन्धी सेवा कतिको प्रभावकारी छ सर?
7: हामी पालिका अन्तर्गत हाम्रो मैले भने हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक भन्ने हुन्छ, हरेक हरेक स्वास्थ्य संस्थाले वडाको टोल टोलमा जस कुनै वडाको तीन ठाउँमा छ भने कुनै वडाको दुई ठाउँमा छ भने कुनै वडाको चार ठाउँमा छ, त्यसरी चाहिँ उहाँलाई हामीले हाम्रो टिका नगरपालिका अन्तर्गत 28 हाम्रो गाउँघर क्लिनिक छन्, त्यहाँ मार्फत उहाँलाई हामीले पोषण सेवा लगायत अब आमा सुरक्षा कार्यक्रमको गर्भ जाँच सेवा त्यो दिइरहेको छौँ, त्यहाँबाट पनि हुन्छ र हरेक महिनामा एक दिन स्वास्थ्य संस्थामा पनि पोषण सम्बन्धी हाम्रो वृद्धि अनुगमन गर्ने र तौल लिने र उहाँलाई चाहिँ स्वास्थ्य शिक्षा दिने पोषण शिक्षा दिने त्यो पनि कार्यक्रम भइरहेको छ। तपाईँहरूको सङ्घ संस्थाहरूले पनि हामी गाउँ हाम्रो यो बाल कल्याण सङ्घ भन्ने छ उतापट्टि दिगो विकास समाज सँगसँगै अहिले हाम्रो यो याक नेपाल उहाँहरूले पनि पोषण सम्बन्धी कार्यक्रमहरू गरिरहनु भएको छ, त्यसले गर्दा उहाँहरूको पोषण शिक्षामा पहिलाभन्दा अभिवृद्धि भइरहेको छ। अझै पनि एक नम्बर वडामा अलिक समस्या छ किनकि जनसङ्ख्या धेरै छ, एक नम्बरमा एसिबीतिर अझै पनि त्यहाँका बालबालिकाहरू सेवामा त्यति धेरै आउने गरेका छैनन्।
6: जस्तो हजुरले भन्नुभयो कि विपन्न तथा सीमान्तकृत परिवारका बालबालिकाको पोषण सुधारका लागि चाहिँ अहिले भएका प्रयासहरूबाट त्यति पर्याप्त छैन भन्ने कुरा गर्नुभयो, यस्ता बालबालिकाहरूलाई यस्ता बालबालिकाहरूको पोषण सुधारका लागि अझै विशेष केही कार्यक्रम गर्न सकेको अवस्था छ कि पालिकाले गर्न सकेको छैन के छ सर?
7: पालिकाले अब गरिरहेछ गर्न त हामीले अझै पनि त्यहाँ त्यो एरियामा त्यो त्यो क्षेत्रमा जहाँ सीमाङ्कित छन् त्यहाँ हाम्रो एक्सेस बहुत छैन, त्यहाँको बालबालिकालाई त्यो पोषण शिक्षा दिने त्यहाँको चाहिँ उहाँको अभिभावकलाई अन्त कतिपयको अभिभावक घरमै छैनन् त्यो समस्या छ, त्यसको लागि अब हाम्रो जनप्रतिनिधि मार्फत वडा कार्य मार्फत त्यहाँ शिक्षा दिएर उहाँको खानपिनमा आनी बानीमा व्यवहार परिवर्तन गर्न लगाउने र उहाँलाई पनि हामीले पोषणको अवस्थामा सुधार ल्याउने भन्ने हिसाबले हामीले त्यहाँ बालबालिकाको प्रतिशतता गराउने भन्ने खालको कार्यक्रम ल्याउँदैछौँ हामी, र सँगसँगै अब मैले अघि भनेको स्थानीय साधनहरू कुन त त्यहाँ शिविरमा बस्ने मान्छेहरूको जग्गा जमिन नै पनि छैन, उहाँहरू भनौँ न सुकुम्बासी भएकोले त्यहाँ अलिक जग्गा जमिनको अभाव भएकोले त्यो नभए पनि उहाँलाई हामीले अब अन्य तरिकाबाट पालिकाको बजेटबाट अथवा वडाको बजेटबाट त्यो शिक्षा दिएर पोषण शिक्षामा जोड दिएर उहाँलाई खानपिन हरेक बार खाना चाहिँ भन्ने जुन हाम्रो थिम छ त्यसलाई साकार गर्नलाई उहाँले त्यतातिर लगाउने भन्ने पनि पालिकाले त्यो त्यतातर्फ कार्यक्रम अगाडि बढाउने चाहिँ हामी प्रयत्न गर्दैछौँ।
6: अन्त्यमा चाहिँ यो जस्तै पोषण सुधार सम्बन्धीका कार्यक्रमहरू पालिकाको तर्फबाट गरिरहेका छौँ भन्नुभयो, केही सुधार भए पनि अझै पूर्ण रूपमा चाहिँ सुधार हुन सकेको छैन, धेरै चुनौती छ भन्नुभयो, यसमा चाहिँ संघ सरकार अन्य संघ संस्था प्रदेश सरकारले चाहिँ हजुरहरूलाई चाहिँ कसरी सपोर्ट गर्यो भने यसमा चाहिँ भोलिको दिनमा सबै कुरामा सुधार हुन सक्थ्यो भन्ने तपाईँको सुझाव चाहिँ के छ अन्त्यमा?
7: अब मेरो के छ भने पोषण सम्बन्धी हाम्रो विगतका कार्यक्रम जुन सङ्घीय सरकारले गर्थ्यो प्रदेश सरकारले त धेरै गरेका छैन, सङ्घीय सरकारको कार्यक्रमहरू पहिलाभन्दा घट्ने क्रममा छन्, त्यो कार्यक्रमलाई बढाउनु पर्छ, पोषणलाई चाहिँ महत्त्व दिनुपर्छ किनकि नेपालमा हेर्ने हो भने टिकाउत मात्रै होइन नेपालमा सबभन्दा बढी समस्या नै पोषणमा छ अहिले, अब यो हाम्रो यो भनेको यो बहुक्षेत्रीय सेक्टर भनेको क्रस कटिङ इस्यु हो, स्वास्थ्यले मात्रै गरेर पुग्दैन होइन, पोषण संवेदनशील भन्छ पोषण विशेष भन्छ, पोषण विशेष कार्यक्रममा जोड दिएर यसमा चाहिँ सङ्घीय सरकारले बजेट बढाउनु पर्छ र हाम्रो बहुक्षेत्रीय जुन हाम्रो सोच छ त्यसलाई अलिक फराकिलो बनाएर सङ्घीय सरकारले र प्रदेश सरकारले आफ्ना गतिविधि सञ्चालन गर्ने र बजेट बढाउनु पर्छ भन्ने चाहिँ उहाँलाई सुझाव छ।
0: उहाँ हुनुहुन्थ्यो कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, साथी सविता बुढासँग कुराकानी गर्दै। पोषण सुधारका कार्यक्रम सञ्चालन गरेर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्दछ, त्यस सम्बन्धी जनचेतना पनि फैलाउन सक्नुपर्दछ। त्यसको प्रभाव परिवारको दैनिक खानपान, बालबालिकाको वृद्धि र महिलाको स्वास्थ्यमा देखिने गरेर कार्यक्रमहरू सञ्चालन हुनुपर्दछ।
5: बाढी प्रभावित क्षेत्रमा भने स्थानीय सरकारको प्राथमिकता पोषण पर्न सकेको छैन। राहत वितरण गर्नेले पनि पोषिलो खानेकुरालाई प्राथमिकता दिएको देखिँदैन। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल अब स्थानीय सरकारले नै बाढी प्रभावित क्षेत्रमा बालबालिका, महिला र सुत्केरीको पोषणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
8: जसले चाहिँ आफ्नो घर परिवार गुमाएका छन्, परिवारका सदस्य गुमाएका छन्,
5: राहत वितरणमै राहत के लैजाने, के ल्याउने भन्नेमै अलिक बढी केन्द्रित छ। यसमा कसले अझ ध्यान दिन आवश्यक ठान्नुहुन्छ?
8: अब यस्तो छ, गाँसपास कपास चाहिन्छ, गाँसपास कपास महत्वपूर्ण हो। त्यसभित्र पनि गाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन, जाने मान्छेहरूले पनि दिने मान्छेहरू पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। हेल्थ र हाइजेनिकका किट्सहरू हुनु पर्यो। अब गर्मी महिना छ, मच्छरको कुरा, मच्छरको झुलसहित जानु पर्यो जाँदाखेरि चाहिँ नि। अब त्यो अब बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। र मान्छेको चाहिँ के छ भने गाँसपास कपास सँगसँगै चाहिँ पहिचानको कुरा छ। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान यो कसका छोराछोरी हुन्, के हुन् भन्ने यसको पुष्टि हुने आधार
5: भनेको त्यहाँ सरकारवालाको बीचमा बालबालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन?
8: अब यसो सबैजना पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, तथापि पर्याप्त छैन। त्यसकारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यो राख्ने काम केही भएको छ, यो हुँदै भएन भनेर हामी कसैलाई चाहिँ गरिरहेका कामलाई हतोत्साहित पनि गर्दैनौँ। तर त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाकासहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
5: अहिले पनि जस्तो कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन? स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
8: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ। अब भएका कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मानव स्रोत मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ अनि बल्ल यो त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरू त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
5: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
8: सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएता थियो। अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन. हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा. अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो. यसमा
5: अहिले जस्तो बाल बालिकाको विषय हेर्ने छुट्टी मन्त्रालय, बाल अधिकार परिषद, त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोग लगायतका अरू सरकार अथवा भनौँ न संवैधानिक त्यस्ता निकायहरू पनि अहिले क्रियाशील छन्, उनीहरूको भूमिका अझै के बढ़ाउन अथवा के उनीहरूले के सुधार गर्न सके भने बाल बालिकाहरूको सुरक्षा र उनीहरूको हितको विषय अलिक प्राथमिकतामा पर्न सक्छ.
8: अब यसको लागि त तीनै तहको सरकार अनि त्यसपछि निजी क्षेत्र, सामाजिक संघ संस्थाहरूको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. सरकारकै निकायहरूका बीचमा, सरकारकै मन्त्रालय अन्तर निकाय अन्तर मन्त्रालयको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो. एकले अर्कालाई ट्रस्ट गर्नु पर्यो र एकले अर्कालाई सहयोग गर्नु पर्यो. यो चाहिँ हामीले गरेको काम चाहिँ बालबालिकाको लागि र विपदमा परेका, जोखिममा परेको नागरिकको लागि हो भनेर सबैले त्यसको अपनत्व लिनु पर्यो र त्यसलाई सबैले साझा चाहिँ अपनत्व रूपमा हामीले त्यसलाई लिन सक्यौँ भने
5: अहिले त्यो अपनत्व र त्यो समन्वयको अभाव छ,
8: त्यसमा कमी छ, त्यसलाई सुधार गर्नु पर्यो एउटा. अर्को चाहिँ नि हामीले हरेक कुराहरू गर्दा बालबालिकाको उच्चतम हित र संरक्षणलाई ध्यान दिनु पर्यो. दोस्रो चाहिँ बालबालिकाको चाहिँ गोपनीयता, बालबालिकाको पारिवारिक हिस्ट्रीलाई भोलि असर पर्ने, बालबालिकाको भोलि शिक्षा स्वास्थ्य संरक्षणमा असर पर्ने हुनाले चाहिँ बालबालिकाको अनुमति बिना फोटोहरू खिच्ने, सामाजिक सञ्जालमा जता पाए त्यता राख्ने र त्यसपछि उसका सबै कुन स्कूलमा पढ्थ्यो, बुवा आमा को थियो, के थियो आदि इत्यादि धेरै कुराहरू सोध्ने, एउटै कुरो धेरैजना मान्छेले गएर बालबालिकाहरूसँग सोधिदिने कामहरू चाहिँ बन्द गर्नु पर्यो. एउटा सरकारले एउटा त्यही एउटा चाहिँ नि सरकारले केही विशेष एउटा एकपटक इन्फर्मेसन लिइसकेपछि त्यो रिपिटेड गर्दाखेरि चाहिँ उनीहरूलाई इरिटेट भइसक्यो. त्यो इरिटेट गर्ने काम चाहिँ गर्नु भएन र उनीहरू अहिले त ट्रामामा छन्, उनीहरूलाई त अहिले त उनीहरूलाई मनोविमर्शको जरुरी छ. उनीहरूलाई मात्रै भएर भएन, उनीहरू सँगसँगै मैले भने नि शिक्षकलाई अभिभावकलाई पनि गर्नु पर्यो जसको अभिभावकहरू हुनुहुन्छ. अनि उहाँहरू कन्भिन्स हुनुभयो भने उहाँले बालबालिकालाई कन्भिन्स गर्न गाह्रो हुन्छ. अहिले त कोही पनि कन्भिन्स हुनुहुन्छ, जनप्रतिनिधिलाई नै मनोविमर्श सेवा प्रदान गर्नुपर्ने स्थिति छ. तर यस्तो बीचमा पनि जो जसले जति काम गरिराख्नु भएको छ, जनप्रतिनिधि लगायत जे गर्नु भएको छ धन्यवादको पात्र छ, यसलाई अलिकति बढाउने र सबै संवेदनशील हुने, जो बेपत्ता परिवारका बालबालिकाहरू छन् उनीहरू हाम्रा अभिभावकहरू कहिले आउनुहुन्छ भनेर खोजिराख्नु भएको छ. सरकारले चाहिँ बेपत्ताको खोजीमा तदारूक देखाउनु पर्यो र ती बेपत्ता भएका परिवारको चाहिँ नि 77 जिल्लामा कुनै न कुनै हिसाबले हुनुहुन्छ होला, कतिपय भारतमा हुनुहुन्छ होला, कतिपय कोरियाको नागरिक हुनुहुन्छ होला, कतिपय चाइनाको नागरिकहरू हुनुहुन्छ होला, कोही पर्यटनको रूपमा घुम्न आएका हुनुभएको छ, उहाँहरूसँग पनि राज्यले कसरी हुन्छ समन्वय गर्ने, सहकार्य गर्ने, उनका बालबालिका उनका परिवारलाई सान्त्वना दिने काम पनि सरकारले सँगसँगै लैजानुपर्छ भन्ने मलाई लाग्छ.
0: सरकार सरकारवाला र अन्यको मुख ताक्ने मात्र होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका कम खर्चिला चना, भटमास, दाल लगायतका पुसिला खानेकुराहरूलाई पनि प्रयोग गर्न सकिन्छ. त्यसबाट लामो समयसम्म प्रयोग गर्न सकिने सातु जस्ता तयारी खाजाहरू पनि बनाउन सकिन्छ. यस्ता कम खर्चमा स्थानीय खाद्यान्नको प्रयोग गर्यो भने पनि पोषणमा सुधार हुन सक्ने पोषणविद रुजु खड्काको भनाइ छ.
9: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ. अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ. अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ. जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ. कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो. अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ. सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ. यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो.
5: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का. उहाँले भने चाहिँ खानेकुरामा सन्तुलन मिलाउँदा पनि पोषणमा आफै सुधार ल्याउन सकिन्छ.
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्ने हुन्छ र बाढ़ीका कारण खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवामा समस्या हुँदा बालबालिकामा कुपोषण, झाडा पखाला तथा विभिन्न रोगहरूको संक्रमण हुन सक्ने जोखिम पनि उत्तिकै हुन सक्दछ। त्यसैले बालबालिकालाई समय समयमा खानपानको व्यवस्था गर्न सक्नुपर्दछ।
5: शिशुलाई आमाको दूध निरन्तर खुवाउने, छ महिनासम्मका शिशुलाई आमाको दूध बाहेक अन्य खानेकुरा वा पानी दिनु हुँदैन, बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि स्तनपान बन्द गर्नु हुँदैन, आमाले पर्याप्त पानी, पौष्टिक खाना र आराम पाउने व्यवस्था गर्नुपर्छ, आमालाई समस्या भए स्वास्थ्य कर्मी वा पोषण कर्मीको सहयोग लिनुपर्छ।
0: बाढ़ीको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले पनि यी कुरामा ध्यान दिएर सुत्केरी तथा बालबालिकाको पोषणमा विशेष कार्यक्रम लिएर जानुपर्ने आवश्यकता देखिएको छ। यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले विशेष गरेर पोषणको बारेमा चर्चा गर्दै बाढ़ी प्रभावित क्षेत्रको पोषणमा सुधार गर्नको लागि के गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्यौं।
5: आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
0: तपाईंले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN मा गएर आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया पनि प्रसारण गर्दै जानेछौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN तयार पारेको कार्यक्रम पोषण सम्वादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म लील प्रकाश चन्द
0: अनि म दीपक आचार्य पनि विदा भयौं। नमस्कार।

0: extreme energy drink.
1: Radio Didi Bahini, 95.2 MHz.

0: कसरी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: बारेमा चर्चा गर्दैछौ। हामीसँग राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
6: धन्यवाद भजेन्द्रजी।
5: भोटेको सीमा बाढी, त्यसको विपत्ति, त्यसको त अथाह क्षति छ भनौँ। त्यसको क्षतिको साँच्चै भन्यो भने अहिलेसम्म राम्रोसँग मूल्याङ्कन पनि भइसकेको छैन। कतिपय अवस्थामा त्यसको सम्पत्तिको मूल्याङ्कन भए पनि जीवन, त्यसको संस्कृति, यी पाटोहरूको मूल्याङ्कन गर्न कठिनै छ। त्यो पाटोमा हामी चर्चा गर्छौँ। शुरूमा चाहिँ भोटेपछि विपदको वास्तविक धरातलबारे अलिकति चर्चा गरौं। एक वातावरण र जलस्रोतको विश्लेषकको नजरबाट चाहिँ कस्तो घटना मान्नुहुन्छ तपाईँले?
6: यो अप्रत्याशित त हुँदै हो, होइन? प्राकृतिक प्रकोपहरू अप्रत्याशित नै हुन्। भोटेकोशीलाई हेर्दाखेरि आधुनिक नेपालको इतिहास लेखिएको या बोलिएको र सुनिएको हिसाबमा हेर्दाखेरि सम्भवतः यत्रो बाढी चाहिँ नदीमा आएको चाहिँ रेकर्ड भए जस्तो चाहिँ लाग्दैन। सुनेको पढेको छ, कतै छैन। त्यसो हुँदा यो एउटा प्रलय नै हो। त्यो प्रलय अब पृथ्वी बनेकै प्रलयबाट हो, हाम्रो हिमाली संरचना बनेकै प्रलयबाट हो। आजसम्मको साइन्टिफिक अध्ययनलाई मान्ने हो भने हिमाल बनेकै, पहाड बनेकै, उपत्यका बनेकै प्रलयबाट बनेको हो। त्यसो हुँदा यो पनि एउटा प्रलयको पछिल्लो कडी हो। त्यो एउटा घातक भयो।
5: भारत लगायतका देशमा पनि यस्ता घटनाहरू सुन्दै आएका छौं। यसपटकको यो भोटेकोशीको बाढीको स्वरूपमा चाहिँ कतिको फरक देख्नुहुन्छ? यो चाहिँ कतै न कतै भइरहेको हो अथवा अलिकति फरक श्रृंखला हो?
6: योभन्दा अलिक सानो हाम्रै थामेमा गर्यो। 79 मेलम्चीमा भएको हेर्नुहोस्, गत वर्ष रोसी खोलामा भयो, होइन? त्योभन्दा अगाडि हाम्रो जस्तै भूभागीय हेर्ने हो भनेदेखि टिस्टा नदीमा भयो, त्यस पछाडि इण्डियाको उत्तराखण्डमा धरालीमा भयो, अनि चमोलीमा भयो, अनि ब्यास नदी मनालीमा भयो, मनाली कुल्लु र मण्डीमा भयो, भइराखेकै छन्। कति सानो ठूलो कतरा नदी थिए, कस्तो जमिनको स्वरूप थियो, त्यसले पनि त्यसको आयतन ठूलो हुनमा फरक पार्यो। तर हिन्दूको हिमालय, नेपालको, इण्डियाको, भूटानका हिमालयहरूमा, हिमालयभन्दा मुनिका भूभागमा उथलपुथल भइराखेको छ भन्ने कुरा चाहिँ भोटेपछि बाढीभन्दा अगाडि पनि हामीले भनिराखेका हौं, लेखिराखेका हौं र बोलिराखेका हौं।
5: योभन्दा अगाडि थामेमा पनि आयो, अथवा भनौँ भोटेकोशीमा पनि अघिल्लो वर्ष पनि निकै क्षति पुर्यायो, उता मितेरी पुल पनि बगाएको थियो, लगायतका यस्ताहरू भइरहेका छन्। यस्ता घटनाहरू आउने साथै अहिले पछिल्लो समयमा हामी जलवायु परिवर्तनलाई मुख्य कारक मान्न थालेका छौं। हामीले चर्चा त्यहाँनिर लगाएर जोड्छौं। यसपटकको भोटेकोशी विपदमा जलवायु परिवर्तनको वास्तविक भूमिका के हो जस्तो लाग्छ तपाईँलाई?
6: सबैभन्दा ठूलो भूमिका सम्भवतः जलवायु परिवर्तनकै हो। जलवायु परिवर्तन भन्दा पनि ग्लोबल वार्मिङको, जलवायु परिवर्तन भनेको ग्लोबल वार्मिङले ल्याएको एउटा मौसमी चक्रमा आएको परिवर्तन हो। जलवायु परिवर्तनले या ग्लोबल वार्मिङले संसारको तापमानमा आएको बढोत्तरीले के गरिदियो भनेदेखि हिउँको ढिक्कु चाहिँ जसरी थामेर बसिराखेको थियो, त्यो थामिने जुन अर्को ढिक्कोसँग त्यो जोडिएर बसेको थियो, त्यहाँभित्र तापले त्यो सम्भवतः पग्लिँदै थियो अनि अर्कोसँग छुट्यो र त्यो फुटेर आयो। त्यसमा एउटा बुझ्नुपर्ने कुरा के छ भनेदेखि, सायद कसैले बोलेको पनि मैले त्यति सुनेको छैन, 72 भूकम्पले बनाएको फिसर पनि त्यो कारक पनि हुन सक्छ। 72 भूकम्पले माथिल्लो बेल्टमा लामा लामा फिसरहरू, धाँजाहरू परेको छ जमिन। त्यो धाँजा सम्भवतः 72 भूकम्पले त्यहाँ पनि धाँजा परेको थियो कि, मेरो आशंका मात्रै हो। तर माथिल्लो पहाड़ी बेल्टमा 72 भूकम्पले गोर्खा, सिन्धुपाल्चोक, रसुवा, दोलखा, यसका माथिल्लो पहाड़ी बेल्टहरूमा त्यो लामा लामा फिसर परेका छन्। हुनसक्छ त्यहाँ पनि त्यस्तो धाँजा थियो कि। त्यो एउटा प्राकृतिक कुरा हो। संसारमा प्राकृतिक विपत्तिहरू आउँछन्, हुन सक्छन्, तर मान्छेको कल्पना स्टेजको कल्पना चाहिँ के हो भने प्राकृतिक विपत्ति आउँछन्, यो स्वभाव हो, प्राकृतिक प्रकोप हुन्छ, त्यसबाट त्यो किनारमा त्यो क्याचमेन्टमा बसेका अधिकांश मान्छेको लाइफ प्रपर्टी सुरक्षित हुनुपर्छ, प्रपर्टी सुरक्षित हुन नसके पनि जीवन सुरक्षित हुनुपर्छ भन्ने कर्तव्य चाहिँ स्टेजको त्यहाँ काम गर्ने व्यवसायको यो सबैको
5: हजुर. यसैले जोड्दै गर्दाखेरि अहिले पछिल्लो समयमा घटना भयो र धेरैले हामीले सजिलोसँग जलवायु परिवर्तन अथवा विश्वव्यापी रूपमा तापमान वृद्धि जे छ त्यसको कारणले भएको भनेर अलिकति बढी चर्चा गर्न थाल्यौं. तपाईँले भन्नुभयो जस्तो भूकम्पले ढाँचा फाटेको एउटा त्यो पाटो पनि अनुसन्धानको पाटो, त्यो खोजको पाटो त्यो पनि रह्यो. विश्वव्यापी तापमान वृद्धिलाई अलिकति बढी दोष दिँदै गर्दाखेरि हामीले आफ्नै संरचना मानवीय कमजोरीहरूलाई पनि लुकाइरहेका छौं.
6: त्यो प्रशस्तै देखिएको छ किनभने 72 भूकम्पले 10,000 फिट भन्दा माथि धेरै ठाउँमा लामा लामा चिरा छन्, कुनै चिरा निकै गहिरा छन्, कुनै चिरा चाहिँ निकै फराकिला छन् भन्ने प्रमाणित भइसकेको छ. अघि मैले भने मेरो आशंका मात्रै हो, म त्यहाँ पुगेको छैन. अब नेपालमा हिमताल या ग्लासियरहरू, हिम नदीहरू कमजोर पोजिसनमा पुगिसकेका छन् भन्ने कुरा चाहिँ नेपालका राष्ट्रपतिले, नेपालका प्रधानमन्त्रीले, नेपालका वातावरण मन्त्रीले, नेपालका अर्थमन्त्रीले, नेपालका परराष्ट्र मन्त्रीले, नेपालका वन मन्त्रीहरूले विभिन्न इन्टरनेशनल नेशनल फोरमहरूमा बारम्बार बोलिरहनु भएको छ. युएनका फोरममा, अरू फोरममा बारम्बार बोलिरहनु भएको छ. भनेपछि त्यसले एउटा कुरा के पुष्टि गर्छ भने हामी यो विपत्ति कुनै पनि बेला आउन सक्छ भन्ने खालको सचेतता चाहिँ, विपत्ति प्रतिको सचेतता चाहिँ नेपालमा पर्याप्त थियो. तर त्यो विपत्ति आउन सक्छ भन्ने चाहिँ मान्छेमा आशंका थियो, त्यो अनुमान थियो. तर त्यो विपत्ति आयो भने त्यहाँ त्यो एरियामा, त्यसको प्रभावित क्षेत्रमा बस्ने मान्छेहरूको सेक्युरिटी के गर्ने, त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ त्यति ठूलो चासोको रूपमा थिएन. तपाईँलाई म दुईटा तीनटा कुरा भन्छु. त्यो एकै ठाउँमा नदीको एउटा निश्चित लम्बाईमा किलोमिटरमा 10-12 हाइड्रो पावर खोलेका छन्, त्यो हाइड्रो पावर अरबौं खरबौंमा त्यो हाइड्रो पावरमा लगानी छ. प्रत्येक हाइड्रो पावरले वातावरणको कुरामा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी छुट्याउनुपर्छ. त्यो कर्पोरेट सामाजिक उत्तरदायित्व अनुसार छुट्याइएको लगानीले के गर्नु पर्थ्यो भनेदेखि विपत्तिको अवस्थामा त्यहाँ नदी किनारका मान्छेहरूको सुरक्षालाई ध्यान दिने गरी त्यो फण्डिङ चाहिँ च्यानलाइज गर्नुपर्थ्यो नि त्यहाँका विद्युत परियोजनाहरूले, प्रोजेक्टहरूले त्यो कुरा गरेको देखिँदैन.
5: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौँ. पूर्वाधार निर्माण, प्राविधिक डिजाइन, मापदण्ड, यो प्रश्नबारेमा अलिकति चर्चा गरौं. हाम्रा हिमाली नदीहरूमा ठूला ठूला जलविद्युत आयोजना तपाईँले भन्नुभएछ, त्यहाँ 10-12 त त्यही भोटेकोसीको छोटो दूरीमा नै थिए. सुरुङहरू निर्माण प्रशस्त भइरहेका छन् अहिले. यी संरचनाहरूको डिजाइन गर्दा यस्ता विनाशकारी बाढ़ीको सम्भावनालाई सही रूपमा आकलन गरेको भन्ने कुरा कतिको देखायो यो बाढ़ीले?
6: अब यसमा कहाँ हेर्नुपर्छ भने ती विद्युत परियोजनाहरूको वातावरण प्रतिवेदन के थियो मैले इन्टरनेटमा खोज्दाखेरि पाउन सकिनँ. सायद मैले नभेटेको होला, उहाँहरूले इन्टरनेटमा राखिदिनु भएको होला, मैले नभेटेको हो कि म उहाँहरूलाई मात्रै दोषारोपण गर्न पनि चाहन्न. मैले चाहिँ इन्टरनेटमा खोज्दा भेटिनँ. पहिलो कुरा, वातावरण प्रतिवेदन बनाउँदाखेरि त्यहाँको भूगोल, त्यहाँको जनसंख्या, त्यहाँको डाइभर्सिटी, त्यहाँको संकटका सम्भावनाहरूलाई, त्यो सबैलाई त्यसले वृहत एनालिसिस गर्नुपर्छ. त्यो नदीमा जहाँ ड्याम बनाइयो नि हाइड्रो पावरका लागि, त्यो नदीमा ड्याम बनाउने ठाउँमै त्यो ड्याम चाहिँ नदीको त्यो तलको जमिनले धान्छ धान्दैन, थाम्छ थाम्दैन भन्ने पनि त्यसमा अध्ययन हुनुपर्ने हो. त्योभन्दा माथिबाट आउन सक्ने पहिरो या हिम पहिरो या मनसुनी बाढ़ीका कारण हुने विपत्ति थाम्न सक्छ सक्दैन भन्ने त्यो अध्ययन पनि हुनुपर्ने हो. र ती चाहिँ वातावरणीय प्रतिवेदनमा जियोलोजी यस्तो छ होइन, इन्भाइरोमेन्ट यस्तो छ, रुख बिरुवा यो छ, वातावरणीय प्रतिवेदन नै पढ्न नपाएपछि त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस भएको थियो कि थिएन भन्ने कुरा नै जानकारीमा आएन. किन मलाई अहिले चाहिँ आशंका लाग्छ कि हाइड्रो पावरहरूले रिस्क एनालिसिस गरेका थिए कि थिएनन्, शंका गर्नुपर्ने ठाउँ त्यो छ. र यदि रिस्क एनालिसिस गरेका थिएनन् भने त्यो चाहिँ कानूनी रूपमा पनि गलत कुरा हो.
5: त्यही गरेका रहेछन् भने पनि त्यसको अलि निष्ठापूर्वक पालनाहरू भएको छ कि छैन भन्ने कुरा हाम्रो सरकारले कतिको हेर्छ जस्तो लाग्छ तपाईँलाई?
6: नेपालमा हाइड्रो पावर या अरू कुनै कामका लागि हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि मनिटरिङको कुरामा कमजोर छ, किनभने प्रोजेक्टको कस्टमा मनिटरिङ गराउने गरिन्छ। मनिटरिङ अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्, त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ, त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो। हामी करप्सनको कुरा, अनेक कुरा, ठुठुला कुरा, प्रोजेक्ट बनाउँदाको कुरा गर्छौं नि, तर कहाँनेरि भने जब अनुगमन गर्छ नि, अनुगमन नै परियोजनाको कस्टमा गर्न जान्छन् के मान्छे, त्यहाँनिर हेर्नुपर्छ। अनुगमन परियोजनाको कस्टमा गरेपछि उसले अनुगमन चाहिँ परियोजनाले चाहे अनुसारको अनुगमन रिपोर्ट दिन्छ कि मान्छेले।
5: यो सँगै जस्तो आयोजनाका सुरुङ भनौँ, बाँधहरू भनौँ, यिनीहरूको कमजोर सुरक्षा प्रणालीले चाहिँ बाढ़ीको क्षेत्रलाई अझ भयावह बनाउन कतिको भूमिका खेल्छ जस्तो लाग्छ तपाईँलाई?
6: त्यसले बनाएन, त्यो सुरक्षा प्रणालीले कमजोर बनाएन। त्यसमा एउटै प्रश्न उठाउनु पर्ने ठाउँ चाहिँ के हो भने त्यो सुरुङ मापदण्ड किन पालना गरियो? सुरुङका मापदण्ड छन्, सुरुङभित्र मान्छेले काम गर्ने, सुरुङभित्र इन्जिनियरले या कामदारले मजदूरले जसले काम गर्छन् त्यो सुरुङमा कामको मापदण्ड छ, त्यो कम्प्लायन्स छ, त्यो पूरा गर्नुपर्छ। किनभने सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन, काम गर्न पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ त्यो पोर्सन मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ, र उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ, र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। मान्छे सुरुङभित्र छ, माथिबाट बाढी आयो भने कसरी थाहा पाउँछ? त्यहाँभित्र पनि कम्युनिकेसन सिस्टम डेभलप गरिएको हुनुपर्छ। र त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन। हाम्रो सुरुङभित्र फल्नु मान्छे पसेको थियो त्यति बेला, हामीसँग यो रेकर्ड छ भन्न सकेको छैन। अब उहाँहरूले भन्नुहोला रेकर्ड बगायो भने, अहिले त अनलाइन गर्ने छ त, सेन्ट्रल सर्भरमा काठमाडौँमा सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त, होइन? त्यहीँबाट त्यसलाई मान्छे जाने बित्तिकै समथिङ मान्छे गयो, सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छैन। र अर्को तपाईँहरूले उठाउनु पर्ने विषय चाहिँ के छ भनेदेखि, त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट? नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लङ्घन हो।
5: भोटे कुसीलाई हेर्दाखेरि त्यसका संरचनाहरूले बाढ़ीलाई थप भयावह बनाउन त्यति भूमिका खेलेन, किनकि त्यहाँ चाहिँ नदी प्रवाहमा आधारित योजनाहरू बढ्थ्यो। तर अहिले नेपालमा चाहिँ जलाशयुक्त ठूला आयोजना बनाउने पनि अभियान शुरू भएको छ। जस्तो दुधकोशीमा ठूलो बाँध बाँध्ने कुरा अगाडि बढेको छ। दुधकोशीको माथि धेरै हिमनदी हिमतालहरू छन्, त्यो सबैलाई थाहा छैन त्यसको जलाधार क्षेत्रमा। भनेपछि भोलि हामीले त्यस्ता बनाउँदै गर्दाखेरि पनि माथिबाट आएर झन् त्यसले भयावह रूप बनाउँछ कि त्यस्ता जलाशयले भन्नेतिर कतिको सचेतता अपनाउनु पर्नेछ?
6: तपाईँले दुधकोशीको कुरा गर्नुभयो, यदि इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्नै सक्दैन। इम्जा लेक फुट्यो भने दुधकोशीको बाँधले थाम्न सक्दैन। कुन अवस्थामा फुट्छ म भन्न सक्दिनँ, होइन? फुट्छ या फुट्दैन, भगवानको कृपाले
5: नफुटोस्।
6: त्यसरी नै केही फुटेर आयो र इम्जा ग्लासियर लेक पनि फुटेर आयो भने हिमनदी पनि हिमरक पनि ब्रस्ट भएर आयो अनि त्यसमाथि इम्जा लेक ग्लासियर लेक पनि सँगै मिसिएर आयो भनेदेखि त्यो एउटा भयावह, त्यसले
5: त्यो जलाशय भन्दा तलको बस्तीलाई पनि धेरै क्षति पुर्याउने सम्भावना झन् बढेर जान्छ। त्यसो गर्दाखेरि
6: अब जलाशय कुन जलाशयको ड्याम कुन स्ट्रक्चरमा बनाइन्छ, यस्तो ठाडो
5: मापदण्डहरू चाहिँ अब हामीले हेर्नुपर्ने
6: स्टाइलको बनाइन्छ कि हजुर, आर्क स्टाइलको ड्याम भयो भने त्यसले अलिकति फ्रडलाई रेसिस्ट गर्छ, होइन? पर्खाल जस्तो, अब तपाईँलाई मैले चित्र बनाएर देखाउन सक्दिनँ, यस्तो पर्खाल जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्दैन, कराई घोप्ट्याएको जस्तो भयो भने त्यसले फ्लड रेसिस्ट गर्न सक्छ। अब त्यो त डेफिनेटली उनीहरूले त्यो फ्लड रेसिस्ट गर्न सक्ने नै बनाउलान्। तर जति बनाए भने, जतिसुकै गरे भने प्रकृतिको प्रकृतिमा आएको विपदले, प्राकृतिक विपदलाई मान्छेले निर्माण गरेका चिजहरूले थाम्न कठिन हुन्छ।
5: पहाड़ी क्षेत्रमा त्यो सँगसँगै डोजर चलाएर एकदमै धेरै सड़क बनाइएका छन् पछिल्ला केही दशकहरूमा, विशेष गरी एक डेढ दशकमा नै कमजोर प्राविधिक डिजाइनहरू छन् अथवा भने कतिपयमा त डोजर अपरेटरले नै सड़कको मापदण्ड के भन्यो त्यसको नक्साङ्कन सहित आफै खन्दै हिँडेको भन्ने कुराहरू पनि चल्छन्। यसले गर्दा चाहिँ यो नदीको प्राकृतिक बहाव अर्थात भनौँ यसका जोखिमहरूलाई कतिको थप चुनौती थप्नेछन्?
6: केही न केही मात्रामा त हुन्छ, तर त्रिशुलीको प्रसंगमा या तपाईँले भनेको ठूलो बाढ़ी फ्लडको प्रसंगमा डोजर चल्ने भनेको मध्य पहाड़ी भूभागमा प्राय छ, त्यहाँभन्दा अलिकति माथि भनौँ न डोजर चल्ने भनेको 7000 फिटसम्मको भूभागमा हो, होइन 7000 फिटसम्मको भूभागमा हो डोजर चल्ने। त्यसले सानातिना पहिरो पानीका सानातिना मूल खोल्साहरूमा पानीको प्रवाहलाई त्यसले नराम्ररी प्रभावित गरेको छ, असर गरेको छ, तर ठूला बाढ़ी पहिरोलाई डोजरले त्यति धेरै डोजर कारण हुन चाहिँ सक्दैन, जस्तो त्रिशुलीमा डोजरलाई कारण मान्न सकिन्न। त्रिशुलीमा कारण चाहिँ ग्लोबल वार्मिङ नै हो, तर त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता थियो, त्यो ग्लोबल वार्मिङ छ भन्ने हामीमा सचेतता नेपालमा स्टेटमा हाइड्रो पावर प्रोजेक्टहरूमा त्यो सचेतता हुँदाहुँदै ग्लोबल वार्मिङका कारणले आउन सक्ने विपत्तिबाट त्यहाँका मान्छे बचाउने त्यो प्रक्रिया तय गर्नमा चाहिँ हाम्रो कमजोरी भएको कुरा चाहिँ त्यो हो।
5: हामी राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौं। अलिकति नीति अनुगमन र राज्यको जवाबदेहिताको बारेमा चर्चा गरौं। नेपालमा जलविद्युत तथा ठूला पूर्वाधार सम्बन्धी कानून नीतिहरू बनाइएका छन्, तर तिनको अनुगमन गर्ने सरकार निकायको भूमिका चाहिँ कहाँ चुकेस लाग्छ? तपाईँले भन्नुभयो एउटा कुरा त उनीहरूकै खर्चमा जान्छन्, एउटा कुरा त्यो भयो लगायत त्यो भूमिकामा चाहिँ हाम्रो निकायहरू कहाँ चुकेका छन्?
6: धेरै चुकेका छन्। कहाँनिर तपाईँलाई म एउटा कुरा भनौँ, यस्तो पनि मैले दृष्टान्त पाएको छु, जुन कम्पनीमा जुन हाइड्रो पावर कम्पनीमा सञ्चालकका रूपमा मान्छे काम गर्छ, त्यही मान्छेले ए भन्ने मान्छे बी भन्ने हाइड्रो पावर कम्पनीको सञ्चालक सदस्य छ ए भन्ने मान्छे, त्यो ए भन्ने मान्छेले अर्को एउटा कम्पनी खोलेको छ, उसले चाहिँ वातावरणीय अध्ययन गर्छ, वातावरणीय प्रभावको अध्ययन गर्छ, र त्यो मान्छे त्यही कम्पनीको मान्छेले हाइड्रो पावर सञ्चालक कम्पनीको सदस्य भएको मान्छेले उसका नामबाट खोलेको अर्को वातावरणीय अध्ययन गर्न पाउने कम्पनीबाट त्यही हाइड्रो पावरको वातावरणीय अध्ययन गरिएको छ, र त्यो कहाँ बसेर गरिएछ भन्दा काठमाडौँमा बसेर गरिएको छ, र त्यहाँ चारजना मान्छे पठाएर ल्याएर जंगलको फोटो खिचेर ल्याएर नदीको फोटो खिचेर ल्याएर पनि वातावरणीय अध्ययन गरियो। त्योसम्मको हरकत, त्योसम्मको निकृष्ट काम चाहिँ नेपालमा भएका छन्।
5: त्यसको उदाहरण त जस्तो हामीले चर्चा गरेको भोटेकोशी बाढ़ीमा जलविद्युत आयोजनाको भित्र फसेका कुरा अथवा त्यसमा भएको क्षति हामीले देखिहाल्यौं, यसको अब प्राविधिक नैतिक जिम्मेवारी कसले लिनुपर्ने हो जस्तो लाग्छ तपाईँलाई?
6: त्यो त स्वभाव त नैतिक जिम्मेवारी त स्टेटको हुन्छ, किनभने नागरिकहरू राज्य यही राज्यका नागरिकहरू बेपत्ता भएका मरेका हुनाले त्यो यसलाई नैतिक कसैले जिम्मेवारी बोध गराउने भन्दा पनि यो कुरा के हो भनेदेखि नेपालमा कस्तो खालको आपत्ति र प्रलयहरू आउन सक्ने रहेछन् यसलाई मैले भन्दा चाहिँ नेपाल सिभिल सोसाइटीले, सरकारले, पार्लियामेन्टले, सुरक्षा निकायले यसलाई एउटा पाठका रूपमा ग्रहण गर्नुपर्छ। नेपालमा यस्तो पनि हुन सक्ने रहेछ हजुर, किनभने नेपाल जोखिमको यो तहमा तपाईँ हामी त बोलिरहेथ्यौं, हामी त म लेखिरहेको थिएँ, तपाईँहरू बोलिरहनु भएको थियो, जोखिमको यो तहका जोखिमहरू आउन सक्ने रहेछन् भन्ने एउटा दृष्टान्त भोटेकोशीले देखाएको हुनाले त्यसलाई पाठका रूपमा लिनुपर्छ, र राज्यका कर्तव्यहरू संसदले अबको उद्धारका कानूनी परिमार्जन होइन सुरक्षाले सुरक्षाको कानूनी परिमार्जन, हाइड्रो पावरले हाइड्रो पावरको चाहिँ त्यो साइन्टिफिक स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा, इन्भाइरोमेन्टल स्टडीको त्यसलाई रिभ्यू गर्नुपर्ने कुरा, ती सबैलाई यो तहको हानि हुन सक्ने रहेछ भन्ने पाठका रूपमा ग्रहण गर्नुपर्छ। यसलाई सरकार दोषी पनि छैन, किन दोषी छैन भने हिमाल मुनिको भिरालो पाको फुटेर आएको छ, सरकार दोषी किन पनि छ भने सारा नागरिकहरूको सुरक्षा प्रबन्धको जिम्मेवारी उसले लिएको हो। दुई तीनटा कुरा भयो के त्रिशुलीमा, त्रिशुलीमा एउटा कुरा के भयो भनेदेखि त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले त्यो कुरा गर्न सकेनन्, त्यो उनीहरूको जिम्मेवारी हो नि, उनीहरू स्टेटका ब्याङ्कहरूबाट, राज्यले अनुमति दिएका ब्याङ्कबाट लोन लिने, अनि त्यहाँदेखि राज्यलाई नेपाल सरकारको अधीनस्थ भएको विद्युत प्राधिकरणलाई अब उत्पादित पावर बेच्ने र त्यहाँबाट पैसा लिने, अनि उनीहरूले त्यो राज्यको काममा हात बटाउनु पर्थ्यो पर्दैनथ्यो, उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो पर्दैनथ्यो, उनीहरूले रिमोट सेन्सिङ कति गाह्रो हुन्छ, 65,000-75,000 डलरमा रिमोट सेन्सिङ आउँछ, त्यत्रो हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैनथे। अघि मैले भने नि त्यो मलाई लाग्छ मेरो अनुमान मात्रै हो, 72 भूकम्पले त्यो त्यो चर्किराखेको थियो, ढाँचा परिराखेको थियो, आज फुटेको हुनसक्छ मेरो अनुमान हो। त्यसो हुँदा उनीहरूले त्यो एकै दिन त चर्लकै एकैछिनमा एक मिनटमा एक सेकेन्डमा त लेरुङको हिम पहाड खसेको होइन नि, भैँसी बाँधेको दाम्लो चुडिन अन्तिममा एउटा सानो गयो रहिरहन्छ हो कि होइन, अनि त्यो छिन्छ, त्यो त चटट गर्यो, हल्लियो होइन, साना साना टुक्राहरू झरे, साना साना ठुला यो घर जत्रा टुक्राहरू झरे, यो घरभन्दा ठुठुला टुक्राहरू झरे, स्वयम्भू सिङ्गै जत्रो, स्वयम्भूको पहाड जत्रो सिङ्गै जत्रा टुक्राहरू झरे, अनि त्यस पछाडि लास्टमा त्यो झरेको हो नि त। त्यसो हुँदा हामीसँग हाइड्रो पावरहरूले त्यहाँ त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट राखेर त्यो त्यो त्यो पाखाको गर्न सकिन्थ्यो नि त, त्यो
5: अनुभव। हाइड्रो पावरहरूको कुरालाई अलिकति जोड्दाखेरि जलविद्युत आयोजनाहरूलाई चाहिँ राज्यले एक किसिमको आफ्नो ऊर्जा उत्पादनको क्षेत्र त मानेको छ नै, सँगसँगै त्यहाँबाट रोयल्टी अथवा राजस्व उठाउने राम्रो माध्यमको रूपमा पनि हेरेको पाइन्छ। यो राजस्व बाँडफाँडको कुरा, रोयल्टी बाँडफाँडको कुरा गर्दा संघीय सरकारले 50% र बाँकी 25% प्रदेश र पालिकाहरूले बाँड्ने यो चलन जब आयो, त्यसपछि पालिकाहरूले आफ्नो क्षेत्रमा बनेको हाइड्रोबाट चाहिँ निरन्तर आमदानी लिन सकिन्छ भन्ने उनीहरूले बुझेको पाइन्छ अहिले, तर उनीहरूले यो जोखिम अनि यस्ता वातावरण न्यायका विषयमा चाहिँ किन चासो कम दिएका होला?
6: पालिकाहरूको त त्यहाँका पालिकाहरूको त मलाई लाग्यो कुनै अर्थ नै छैन, त्यहाँका पालिकाहरू जुन पालिकाहरू छन् नि उनीहरूको उनीहरूको अर्थ किन छैन भने उनीहरूले हाइड्रो पावरले दिने राजस्वको अंश उनीहरूले कति प्राप्त गरे कति प्राप्त गरेनन् मलाई थाहा भएन, तर त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउनु पर्थ्यो हाइड्रो पावरबाट, एउटा त्यो गराउनु पर्थ्यो, अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो, इक्विपमेन्ट राखाउनु पर्थ्यो, तेस्रो कुरा कम्युनिटी मोबिलाइज गर्नु पर्थ्यो। हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने, सिभिल सोसाइटी सञ्चालन गरेको थियो भने सिभिल सोसाइटीले के गर्थ्यो, सिभिल सोसाइटीले स्वाधीन स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथ्यो, यहाँ यस्तो यस्तो छ हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो, अनि स्वतन्त्र मान्छेहरूले के गर्थे भने माथिको हिउँ पहिरो आउन पनि सक्छ, अनि त्यहाँदेखि ठूलो मनसुन फ्लड पनि आउन सक्छ, त्यसो हुँदा त्यो मनसुन फ्लड या हिउँ पहिरो या हिमताल विस्फोटबाट जोगिनका लागि यी कुरा गर्न जरूरी छ भनेर स्वतन्त्र विश्लेषकहरूले स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूले त यो कुरा बताउँथे नि, त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा यो हो नि, त्यो पालिकाहरूको त्यो फ्लडभन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरूको प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्, उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या के गरेका थिए होला या मिलेका छैनन् होला त्यो त्यो कुरा म जान्दिनँ, तर उनीहरूको जुन डिग्रीमा त्यो लोकल सरकार हो नि नगरपालिका गाउँपालिका त त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि त्यो सचेतता चाहिँ हाइड्रो पालिकाहरूमा छँदै थिएन, नगरपालिका पालिकाहरूमा छँदै थिएन।
5: पानी र पर्वत विशेष बदलियो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा यो प्रकोप यति ठूलो विपत्तिमा परिणत हुनुमा जलवायु परिवर्तन मात्र दोषी हो कि यहाँ मानिसले गर्न सकिने अरू अवस्था व्यवस्थाहरू पनि छन् भन्ने बारेमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: कृषि मन्त्र नार्क सँग
10: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा प्रकोप ठूलो विपत्ति परिणत हुनुका कारण बारेमा कुराकानी गरिरहेका छौं। हामीसँग राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा हुनुहुन्छ। कुराकानीमा अब चाहिँ पूर्व तयारी पूर्व सूचना विपत्ति व्यवस्थापन यो बारेमा चर्चा गरौँ। हामीले यी विषयहरू अघि पनि जोड्दै आएका छौं, तिनै कुराहरूलाई अलिकति सारांशमा कुराकानी गरौं। भोटेकोशी जस्ता संवेदनशील नदी जलाधार क्षेत्रमा पूर्व सूचना प्रणालीहरू कतिको प्रभावकारी रूपमा काम गरिरहेका पाइन्छ अन्यत्र पनि यहाँ त यसपालि देखिहाल्नुभयो, यसलाई पनि हेर्दाखेरि हाम्रो पूर्व सूचना प्रणालीमा हामी कुन अवस्थामा छौं जस्तो लाग्छ?
3: नेपालमा नदीमा एउटै तामाकोशीमा पूर्व सूचना प्रणाली डेभलप गरिएछ, छोरोल्पा ब्रस्ट हुन सक्छ भन्ने अनुमानका आधारमा होइन। त्यो पूर्व सूचना प्रणाली कस्तो हुनु पर्यो भने उदाहरणका लागि पहिलो फ्लड जसले देख्यो नि भटेकोशीमा, त्यो पहिलो फ्लड देख्ने मान्छेले यस्तै माइकमा बोलिदिने सिस्टम होइन, त्यसलाई बेत्रावतीसम्म तार लग्यो भने त माइक त बेत्रावतीसम्म बोल्छ नि हजुर होइन, बेत्रावतीबाट बोलिदियो भने विदुरसम्म बोल्छ नि। पहिलो फ्लड देख्ने मान्छेले माइकमा बोल्ने ठाउँ बनेको भए पनि हुन्थ्यो नि
2: हजुर, त्यहाँको प्रहरीले
3: इन्फर्मेसन पनि हुनु पर्यो नि। ठूलो बाढी आयो भनियो नि ठूलो, अब हामीलाई त्यो स्वाभाविक हो यस्तो खालको आउला भन्ने कसैलाई अनुमान भएन, तर त्यो इन्फर्मेसन पहिलो देख्ने मान्छेले पाँच तलाको घर छोप्ने गरी बाढी आयो भनेको भए धेरै मान्छे भाग्ने थिए नि।
2: आधी बेरी आयो भनेको भए पनि त अलिकति हुन्थ्यो
3: होइन, पाँच तलाको घर छोपिसक्यो है केरुङमा, केरुङको चाइनाको के भन्छ भन्सारको पाँच तलाको बिल्डिङ छोपिसक्यो भनेको भएदेखि तलका मान्छेहरू त्यसमा कम्युनिकेट पनि कसरी गर्ने भन्ने कुरामा पनि भर पर्ने रहेछ। कम्युनिकेट गर्दा त्यो कम्युनिकेसनको पनि ट्रेन गर्नुपर्ने रहेछ क्या, मान्छेलाई कसरी कम्युनिकेट गर्ने, त्यो जुन खालको विपत्ति आयो त्यो विपत्तिलाई कम्युनिकेट गर्न प्रयोग गर्ने भाषा के हो, त्यो भाषाको प्रमुख कुरा हुने। ठूलो बाढी आयो भाग भने ठूलो बाढी भनेको कत्रो कत्रो, हामी केटाकेटी हुँदा खोलामा ठूलो बाढी आयो भने चाहिँ हेर्न गइहाल्छ
2: त्यो कुरा। त्यो बाढी प्रमाण महाशाखाले पठाएको एसएमएसमा पनि ठूलो बाढी मात्रै भनिएको छ,
3: ठूलो बाढी भनेको छ होइन, तर त्यसलाई त्यही ठूलो बाढीको ठाउँमा नदी किनारको पाँच तलाको घर डुबिसक्यो छोपिसक्यो भनेको भएदेखि अनि मान्छेले पाँच तलाको घर डुब्यो भनेपछि हामी बाटाको छेउको रोड छेउको घरभन्दा माथि आउने रहेछ भन्ने मान्छेले अनुमान गर्थ्यो नि। हो हाइड्रो पावरहरूले गर्नुपर्ने कुरा, किन त्यहाँ त इन्जिनियर हुन्छन्, त्यहाँ इन्भाइरोमेन्टलिस्ट हुन्छन्, त्यहाँ सोसल रिस्क हेर्ने मान्छे हुन्छन्, किनभने आजको हाइड्रो पावरले सोसल रिस्क नहेरिकन हाइड्रो पावरको प्रोजेक्ट गर्न पाइँदैन कि, योभन्दा ठूलो सोसल रिस्क के हो, त्यो इन्जिनियर हुन्छन्, सोसल रिस्क एनालिस्ट हुन्छन्, इन्भाइरोमेन्टल रिस्क एनालिस्ट हुन्छन्, ती मान्छेहरूले बनाइदिनुपर्ने कम्युनिकेसनको यो प्रणाली मात्रै होइन के कम्युनिकेट गर्ने कसरी त्यसलाई भन्ने भन्ने कुरा, त्यहाँनेरि हाइड्रो पावरहरूको कमजोरी छ, उनीहरू त्यो सचेतता पर्याप्त सचेतता हाइड्रो पावरहरूमा छैन र नगरपालिकाहरूमा पनि त्यो सचेतता नै छैन नगरपालिकाहरूमा।
2: त्यो सँगै विपत आउनु अघि गरिने पूर्व तयारी र विपत आएपछि गर्ने उद्धार राहतको बीचमा चाहिँ एकदमै धेरै अन्तर पाइन्छ। उद्धार र राहतमा त सरकार जुट्छ, जुट्नु पनि पर्यो, आफ्नो भयभरको स्रोत खर्च गर्छ, अगाडि बढ्छ, तर त्यो आउनु अघि रोकथाममा चाहिँ त्यसरी कहिले पनि लागेको थिएन, यो अन्तर किन भइरहेको छ जस्तो लाग्छ तपाईँलाई?
3: एउटा स्टेट लेभलको कुरा गर्ने हो भने नेपालमा स्टेट लेभलको कुरा गर्ने हो भने स्टेटमा सचेतताको डिग्री चाहिँ कम छ, रिस्क एनालिसिसका कामहरू कम हुन्छन्, हाइड्रो पावर होस् कि जुनसुकै होस् होइन, मेलम्ची खाने पानी होस् कि धाप ड्याम खोलिन थाल्यो भनेर फेक न्युज हो कि सत्य हो थाहा छैन, धाप ड्याम शिवपुरी को धाप ड्याम खोलिन थाल्यो
2: अलि तल सानो पहिरो आएको रहेछ फेरि भन्नेहरूले
3: रिस्क फ्याक्टर चाहिँ कम एनालिसिस गरिन्छ नेपालमा। त्यो रिस्क स्टेट लेभलको कुरा गर्ने हो भने स्टेटमा सचेतताको डिग्री चाहिँ कम छ, रिस्क एनालिसिसका कामहरू कम हुन्छन्, हाइड्रो पावर

0: के विकास गरौं विकास गरौं विकास गरौं विकास गरौं भन्ने जुनुन पैदा भएको छ। तर सस्टेनेबल विकास गरौं है, त्यो डेभलपमेन्ट सस्टेन होस् र कुनै पनि विकासको बेस चाहिँ यो इन्फ्रास्ट्रक्चरको बेस चाहिँ यो धरतीमा बस्छ है, र त्यो धरती नै कमजोर छ भनेदेखि त्यो इन्फ्रास्ट्रक्चर चाहिँ दीर्घकालिक दीर्घायु हुन सक्दैन भन्ने चेतना मान्छेले ग्रहण गर्न सकेनन् कि नेपालमा त्यो समस्या भयो। र विकास गरौं विकास गरिहालौं, विकास गरौं भन्दा हाइड्रो पावर प्रोजेक्ट बनाऊ, बाटो बनाऊ, एयरपोर्ट बनाऊ होइन, रेलवे बनाऊ, यी कुरा। तर त्यो जुन विकास जुन धरतीको जुन भूभागमा गरिन्छ नि, त्यो धरतीको त्यो भूभागको वास्तविक जियोलोजी चाहिँ कस्तो छ है, त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस गर्नमा मान्छेहरू चुके कि, त्यो हाइड्रो पावर पनि चुके, अनुमति दिने त्यहाँ हाइड्रो पावर बनाउन अनुमति दिने सरकार पनि चुक्यो,
1: समग्रमा नियमन गर्ने सरकार नै चुक्यो भन्दा पनि भयो, समग्रमा
0: सरकार नै चुक्यो। त्यस पछाडि यस्तो हुन सक्छ भन्ने कुराको, अनि यसलाई उद्धारको कुरा चाहिँ के, उद्धार अगाडि या विपत्ति भन्दा अगाडिको पूर्व तयारी चाहिँ, पूर्व तयारी भनेको तीन चारवटा कुरा गर्नुपर्ने न हो, एउटा कम्युनिकेशन सिस्टम बनाउनु पर्ने, एउटा यस्तो आपत्ति आयो भने मान्छेलाई नदी किनारको मान्छेलाई सेटलमेन्ट कहाँ बनाउने त, त्यो बनाउनु पर्ने होइन, सरकारले त खर्च गरेर टहराहरू बनाएर राखिजोड्न सक्छ नि त हजुर, नदी किनारका मान्छेहरूका लागि यस्तो आपत्ति आयो भने, अहिले अहिले मान्छेले तरकारी बेच्छन् गाई भैँसी बाँधिराख्छन् या के गर्छन्, भोलि आपत्ति आयो भने त ती टहरामा मान्छेलाई राख्ने होइन, भाँडाकुँडा किनेर त त्यहाँ आर्मीको क्याम्पमा राखिछोड्न सक्छ, पुलिसको क्याम्पमा राखिछोड्न सक्छ नि, त्यो सामान्य कुराहरूमा चाहिँ हाम्रो ध्यान पुग्दैन।
1: नदी किनारका बस्ती त्यहाँका आयोजनाहरूमा काम गर्ने श्रमिकहरूको सुरक्षा, अघि हामीले हाइड्रोको केही कुराहरू गर्यौं, उनीहरूले अप्नाउनु पर्ने न्यूनतम विपद सुरक्षाका मापदण्डहरू चाहिँ के हुनुपर्छ?
0: त्यो न्यूनतम सुरक्षाको मापदण्ड चाहिँ एउटा कुरा चाहिँ मापदण्ड के थियो भने, सुरुङको सुरुङका मापदण्ड बनाएका छन्, इन्टरनेशनल मापदण्ड बनाएको छ, अन्तर्राष्ट्रिय सुरुङ ओर्ग सम्बन्धी एसोसिएसन छ, नेपाल त्यसको सदस्य राष्ट्र हो, त्यसले मापदण्ड बनाएको छ, ती मापदण्ड लागू हुनुपर्थ्यो, अघि मै हामीले भन्यौं त्यो नदोहोर्याउं। अर्को कुरा चाहिँ के हुनुपर्थ्यो भने, त्योभन्दा माथिको त्यो जमिनी हलचल मनिटरिङ गर्न त सकिन्छ नि बाबा, त्यो त एउटा चिया खाने कप झरेर आएको होइन नि लिरुङको,
1: तर धेरै विकटमा छ, गाह्रो छ भन्ने, जस्तो चीनले पनि थाहा पाएन उसको आफ्नो नाकामा आइपुग्दासम्म भन्ने, हामी प्रविधिमा त्यति अगाडि पनि बढिसकेका छैनौं कि
0: होइन, प्रविधिमा अगाडि बढ्यौं बढ्यौं, प्रविधि छ कि छैन भन्ने कुरा हो, प्रविधि त प्रविधिमा अगाडि बढ्न नसक्नुको कारण त हाम्रो लगानीको कुरा हो नि हजुर, हाम्रो लगानीका कारणले प्रविधिमा अगाडि बढ्न नसकेका, तर त्यहाँ त खरबौं लगानी भएको छ नि त, खरबौं लगानी भएको ठाउँमा एक करोड़का प्रविधि प्रयोग गर्न के गाह्रो छ, त्यो त्यो त तपाईँलाई उनीहरूले पनि थाहा पाएनन्, उनीहरू पनि तल थिए, त त्यो ठाउँ म त त्यहाँ पुगेको छुइनँ अहिले, त्यो त केरुङमा बस्ने चाइनिज सेक्युरिटी या उसले भन्दा त्यो त हाम्रातिरबाट हेर्न सजिलो होला जस्तो लाग्छ, मैले यताबाट भूगोल हेर्दाखेरि धुन्चेबाट हेर्न सजिलो लाग्छ, तपाईँले धुन्चेबाट त्यसलाई मनिटरिङ गर्ने मेकानिजम केही राख्नु भएको थियो भने, यहाँबाट शिवपुरीबाट सगरमाथाको चाहिँ के अरे जुम गरेर फोटो खिच्न सकिन्छ, शिवपुरीको चिसापानीबाट होइन, त्यहाँ त्यो मेकानिजम त्यो त्यो इक्विपमेन्ट छैन र त्यो मनिटरिङ गर्न सकिँदैन थियो, त्यो निसन्देह सकिन्थ्यो, त्यो मनिटरिङ गर्न सकिन्छ, यति मात्रै होइन, अहिले त अस्ट्रेलियाले यस्तो प्रविधि पनि बनाएको छ कि त्यो पहिरो आउने सम्भावना छ कि छैन भन्ने त्यो जाँच्ने पनि प्रविधि बनाएको छ हजुर, त्यो पनि छ, त्यसलाई त्यसलाई हेर्नु पर्यो नि त कहाँ के छ भनेर, अनि त्यो प्रविधिले काम नगरेको थियो भने लु प्रविधिले काम गरेन, प्रविधि प्रयोगै नगरिकन प्रविधिले काम गर्थ्यो गर्दैन थियो भन्न त मिलेन नि, अस्पतालै नगइकन डाक्टरले ज्वरो निको पार्थ्यो कि पार्दैन थियो भन्न त मिलेन नि।
1: र अहिले अब यी घटनाहरू भोटेपछि बाढीका कुराहरूलाई लिएर हेर्दै गर्दा यतिखेर नेपाल नेपाली नेपाल सरकार संसद अब कसरी सोच्नुपर्छ हाम्रो सबै निकायहरूले?
0: अब हामीले गरिराखेको विकासलाई रिभ्यू गर्नुपर्छ, हामीले कस्तो विकास गरिरहेछौँ, हाम्रा बाटा सबै नदी किनारमा बनेका छन्, नदीहरू सबै हिमनदी र हिमतालबाट आएका नदीहरू हुन्, त्यो कुन बेला कुन रूपमा आउन सक्छ भन्ने, त्यो कति बेला प्रलय हुन्छ भन्ने अनुमान गर्न नसकिने रहेछ, त्यसो हुँदा हामीले प्रयोग गरिराखेका बाटा, हामीले बनाइराखेको बाटा, नदी किनारको नदी करिडोर

0: बाटाहरूको विषयमा रिभ्यू गर्नु पर्यो एउटा. अर्को के रिभ्यू गर्नु पर्यो, हामीलाई चाहिएको विकास कस्तो, वास्तवमा हामीलाई कस्तो खालको विकास चाहिएको, हामीले गरेको विकासले विकास गरिरहेछ कि विनाश गरिरहेछ. अघि तपाईँले भन्नुभयो नि डोजरले पहाड़को पानीका साना मूल सुकाउनमा सबैभन्दा ठूलो योगदान डोजरको छ. हामीले गरिराखेको विकासले विकास गर्दैछ कि विनाश गर्दैछ भन्ने सोच्नु पर्यो. पहाड़मा बाटो पुर्याइएको छ नि, पहाड़मा पुर्याएको बाटो बसै हिँड्नमा प्रयोग भएको छ. पहिला पहिला हाम्रा पुर्खाहरू हाम्रा बाबुबाजेहरू डोकामा सामान बोकेर मधेस झरे, अहिले ट्र्याक्टरमा राखेर ट्रकमा राखेर पिकअपमा राखेर मधेस झर्ने सहर झर्ने प्रचलन. पहाड़मा पुर्याइएका बाटाहरूले बसै हिँड्नमा काम भएको छ, प्रयोग भएका छन् ती बाटाहरू. त्यसो हुँदा हाम्रो विकासको बाटाको हाइड्रो पावरको त्यसलाई रिभ्यू गर्नु पर्यो कि एउटा नदी किनारमा कति डिस्टेन्समा हाइड्रो पावर दिने. हजुर, भए जति सबै चिज आजै प्रयोग गरिसक्नु पर्दैन नि हजुर, त्यसलाई बिस्तारै अर्को साल अर्को पुस्ताले पनि त प्रयोग गर्दै जान्छ नि. त्यसो हुँदा एउटा नदी किनारमा एउटा नदीको कति डिस्टेन्समा कतिवटा हाइड्रो पावर राख्ने. आखिर प्राइभेट सेक्टरको भए पनि पैसा त देशको हो नि हजुर,
1: क्षति त फेरि देशकै हुन्छ,
0: त्यो प्रपर्टी त देशकै हो नि, देशकै चिजहरूलाई उसले कोल्याटर राखेर लोन लिएको होला नि त, होइन? त्यसो हुँदा यदि त्यो कुरालाई रिभ्यू गर्न सकेको थियो भने, सीमा अवलोकन गर्न सकेको थियो भने त एकैचोटि 12 हाइड्रो पावर त जाने थिएन नि, एउटा जाने थियो, 11 त प्रपर्टी जोगिने थियो नि, होइन? कुन तहमा गएका छन् त्यसो. नेपालले सोच्न फरक ढंगले सोच्नु पर्यो, नेपाल सरकारले हामी नागरिकहरूले सोच्न फरक ढंगले सोच्नु पर्यो. विकासलाई जुनूनका रूपमा लिनु भएन. हाइड्रो पावर बेचेर हाइड्रो पावर पावर जेनेरेट गरेर इण्डियालाई बेचेर पैसा कमाउँछु भन्ने कुरा चाहिँ के हो भनेदेखि, त्यो हाइड्रो पावर कम्पनीहरूले आफूले चिनेका जानेका साथीभाइहरूबाट आफन्तबाट या अरू कसैसँग इक्विटी उठाएर त्यो इक्विटी पैसामा आफूले मोज गरिरहनका लागि हामी इण्डियामा बेचेर अरबपति भइहाल्छौं भन्ने त्यो देखाएको कुरा हो, जो इक्विटी उठाउनका लागि गरेको हो त्यो हाइड्रो पावरहरू. कति सस्टेनेबल कति सस्टेनेबल हुन्छ अहिले? अहिले सस्टेनेबल हाइड्रो भन्ने इन्टरनेशनल हाइड्रो पावर एसोसिएसनले हाइड्रो सस्टेनेबल हुनुपर्छ भन्ने एउटा कम्प्लायन्स पोलिसी ल्याएको छ. हाम्रा हाइड्रोहरू सस्टेनेबल छन् कि छैनन्? अब नागरिक तहमा पनि त्यो कुरा सोच्नु पर्यो र सरकारलाई आफ्ना ठाउँको सांसदलाई त्यो प्रश्न उठाउनु पर्यो कि हाम्रा घरका छेउमा बनेको हाइड्रो पावर सस्टेनेबल छ कि छैन. हजुर, त्यसले राज्यका कम्प्लायन्सहरू पूरा गरेको छ कि छैन, कम्प्लायन्स पूरा गरेर बनाएको छ कि कम्प्लायन्स पूरा नगरी बनाएको छ, त्यसले सुधार गर्नुपर्ने ठाउँ कहाँ छ, त्यो कुराको सचेतता सरकारमा आउनु पर्यो र विकासलाई एकचोटि सीमावलोकन गर्नु पर्यो. हामीले गरेको विकास कुनै दिन यसले नेपाललाई सुहा गर्न सक्छ. यहाँ त एकैचोटि 5 नदीमा, अघि तपाईँले भन्नुभयो दुधकोशी जुनकोशी तामाकोशी अरुण, 5-7 नदीमा एकै दिन यो भएको भए नेपाल के हुन्थ्यो? नेपाल घुँडा टेक्ने ठाउँमा पुग्थ्यो? पुग्दैन थियो. 5 नदी किनारमा एकै दिन या 7 त्रिशुलीको जस्तो आपत्ति आएको भए नेपालले के गर्थ्यो? नेपालले उद्धार गर्न सक्थ्यो, नेपालले खाद्यान्न पुर्याउन सक्थ्यो, नेपालले तिनीहरूलाई विस्थापितहरूलाई रिहेबिलिटेट गर्न सक्थ्यो, नेपालको सेक्युरिटी उद्धारमा पुग्न सक्थ्यो, नेपालका हेलिकप्टरहरूले पुग्ने थियो. त्यति बेला नेपाल सरकारले सोच्नु पर्यो कुनै दिन 5-10 नदीमा यो आपत्ति आउन सक्छ भन्ने कुरा सोच्नु पर्यो. त्यो चेत परिवर्तन गर्नु पर्यो, चेत इम्प्रुभ गर्नु पर्यो, सोचाइमा परिवर्तन गर्नु पर्यो.
1: हामी अहिले पानी र पर्वत विशेष
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: त्यो दुवैतिरबाट नदी आउने पहिरोको सम्भावना, त्यसको भूविज्ञान, त्यो सबैलाई इन्भाइरोमेन्ट रिपोर्टले त्यसमा एकदम गम्भीरतापूर्वक मूल्याङ्कन गरेर अनि त्यहाँदेखि इन्भाइरोमेन्ट रिपोर्ट दिनुपर्छ र त्यो इन्भाइरोमेन्ट रिपोर्ट अनि मात्रै पास गर्छ। अहिले जसरी इन्भाइरोमेन्ट रिपोर्ट एउटै कम्पनीमा हाइड्रो पावर जेनेरेसन गर्ने कम्पनीको सञ्चालक समितिको सदस्य हुने अनि अन्त गएर अर्को एउटा कम्पनी खोल्ने इन्भाइरोमेन्ट के अरे वातावरणीय अध्ययन प्रतिवेदन बनाउन पाउने कम्पनी खोल्ने अनि त्यही मान्छेले आफ्नै कम्पनीको हाइड्रो पावरका लागि वातावरणीय अध्ययन गर्ने दुनियाँमा कहीँ हुन्छ यस्तो हजुर? अनि त्यो नेपाल सरकारबाट त्यो वातावरणीय अध्ययन पास हुने त्यो कुरा रोकिनु पर्यो, नेपाल सरकारले त्यो कुरा गर्नु पर्यो। अर्को कुरा त्यो स्ट्रक्चर कस्तो बनाउने, ठाडो स्ट्रक्चर बनाउने कि आर्क स्ट्रक्चर तामाकोसीको आरी भव्याको जस्तो स्ट्रक्चर बनाउने, त्यो इन्जिनियरिङ कुराको पाटोमा म भन्न सक्दिनँ होइन, तर इन्भाइरोमेन्टल पाटोमा त्यसको भूविज्ञान, त्यो भूसतहको अवस्था, त्यहाँभन्दा माथिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको ह्युमन रिसोर्सेस ह्युमन सेटलमेन्टको अवस्था, त्यो सबै सामाजिक र वातावरणीय र भौगोलिक रिस्क एनालिसिस नगरिकन कुनै पनि प्रोजेक्ट पास गर्नु हुँदैन। र यो अधिकांश प्रोजेक्टले न सामाजिक रिस्क एनालिसिस गरेका छन् उचित ढंगले, न भौगोलिक रिस्क एनालिसिस गरेका छन्, न वातावरणीय रिस्क एनालिसिस गरेका छन्।
1: जस्तो त्यो सँगै स्थानीय समुदायहरू चाहिँ विपदको पहिलो र सबैभन्दा ठूलो मार खेप्न बाध्य हुन्छन्, उनीहरूलाई चाहिँ पूर्वाधारको निर्माणको निर्णय प्रक्रिया जोखिम न्यूनीकरणका उपायहरूमा चाहिँ कसरी सहायता बनाउन सकिन्छ त्यहाँका बासिन्दाहरूलाई?
0: पहिलो कुरा बजेन्द्र सर, मैले देखेको कुनै पनि हाइड्रो पावरका लगानीकर्ताहरूले वातावरणीय रिपोर्ट बनाउन जाँदाखेरि त्यहाँका गाउँका मान्छेसँग कन्ट्याक्ट नगरी आउनु भनेर पठाउँछन्, गाउँका मान्छेसँग सम्बन्ध नराख्नु। गाउँमा हामी एजेन्ट तयार गर्छौं, एउटा दुईटा एजेन्ट गाउँमा केही खर्च दिएर दुई चार पैसा दारू पाएको बोतल दिएर काठमाडौँमा आएका बेला होटलमा लगेर खुवाएर के गरेर एजेन्ट बनाएको हुन्छ, अनि गएर ती चारवटा तीनवटा एजेन्टसँग उनीहरूले इन्टरेक्सन गर्नु पनि परेन, यी इन्टरेक्सन भएको हुन्छ, दुईजना जान्छन् तिनजना जान्छन् फोटो खिचेर ल्याउँछन्, खोलाको फोटो खिच्छन्, भिडियो खिच्छन्, जंगलको फोटो खिच्छन्, रुखको फोटो खिच्छन्, लिएर आउँछन्। होइन त्यसो हुँदाखेरि सबभन्दा डेन्जर कुरा यहाँ छ कि नेपाल सरकारले बनाएका कम्प्लायन्सहरू त्यति प्रश्न उठाउने खालका छन्, सुधार गर्ने ठाउँ छ तर धेरै राम्रा छन्, इन्भाइरोमेन्ट रिपोर्ट बनाउन भने राम्रा छन्, तर त्यो कम्प्लायन्स पूरा नगरिकन काम गर्छन्, सरकारले आफैले बनाएको कम्प्लायन्सहरू अनुपालना गराउन सक्दैन, दुःखको कुरा त्यहाँ।
1: त्यस्तै विपदपछिको पुनर्निर्माण पुनर्वास गर्दा अब पुरानै गल्तीहरू चाहिँ नदिउन् भनेर ध्यान दिनुपर्ने मुख्य मुख्य सुझावहरू चाहिँ तपाईँले के छन्?
0: एउटा कुरा नेपाल सरकारले सोच्नुपर्ने कुरा के हो भने, पहिलो कुरा नेपाल सरकारले मानव प्रयत्नले स्टेबिलाइज गर्न सकिँदैन त्यो ठाउँलाई, लिरुङको पहाड़लाई मानव प्रयत्नले लिरुङ त्यसलाई स्टेबिलाइज गर्न सकिँदैन, गराउन सकिँदैन। नेपाल सरकारले एउटा स्टडी के गराउनुपर्छ भने त्यो स्टेबिलाइजको दिशामा छ कि छैन, सम्भावना के छ, त्यो स्टेबिलाइजको दिशामा छ भने अब 20-50 वर्षलाई यो सम्भावना छैन भन्ने साइन्टिस्टहरूले इनडेप्थ एनालिसिस गर्ने साइन्टिस्टहरूले त्यो अनुमान गर्न सक्छन् भने अब त्यो बिग्रिएको जमिनलाई नदी किनारमा जुन बिग्रिएको जमिन छ नि त्यसलाई रिक्लेम गर्न गर्नुपर्छ, त्यो रिक्लेम गर्न सकिन्छ नदी किनारको जमिनलाई र नदी किनारको जुन बस्ती छ नि त्यसलाई चाहिँ त्यो रोडभन्दा माथि सारिदिनुपर्छ। अब पनि ती लगेर बस्ती बसाउनु हुँदैन नेपाल सरकारले, त्यो मूर्खता हुन्छ। त्यति मात्रै होइन, अरू नदी किनारका बस्तीहरूलाई पनि क्रमशः उनीहरूलाई फेसिलिटी के दिएर हुन्छ होइन, ट्याक्समा छुट दिएर हुन्छ या जग्गा पासमा छुट दिएर हुन्छ, के गरेर हुन्छ, नदी किनारका बस्तीलाई बिस्तारै त्योभन्दा 20-50 मिटर माथि सार्नु नै श्रेयस्कर हुन्छ। अब अहिले तत्कालका लागि चाहिँ त मान्छेलाई अब खाना र बस्ने बासको कुरा भयो, मेरो विचारमा राहत प्रशस्त उठेको छ, राहत प्रशस्त उठेको छ, उद्धारमा पनि मैले त्यति धेरै प्रश्न उठाउने ठाउँ देख्दिनँ
1: तत्कालको लागि त्यस्तो भयो नि, तर पुनर्स्थापना
0: पुनर्स्थापनाको कुरामा चाहिँ अब फेरि बस्ने त्यहीँ बसाउने कुरामा चाहिँ पुनर्स्थापनाको अब कहाँ कुन ठाउँमा पुनर्स्थापना गर्ने, कसरी पुनर्स्थापना गर्ने, बजार बनाएर पुनर्स्थापना गर्ने कि एउटा ह्याम्लेट बनाएर पुनर्स्थापना गर्ने कि त्यहाँ स्कुल कलेज खाने पानी सानो स्वास्थ्य चौकी सबै व्यवस्थित गरिदिएर त्यहाँ पुनर्स्थापना गर्ने कि त्यो कुरामा चाहिँ सोच्नुपर्छ। त्यहाँ भोलि पनि हुनसक्छ त्यो एउटा मोडल। नेपाल सरकारले के भने त्रिशुलीको फ्लड पछाडि महाप्रलय पछाडिको विपद पछाडिको व्यवस्थापनको नेपाल सरकारले एउटा मोडल तयार पार्नुपर्छ। अब विपद पछाडिको व्यवस्थापनको मोडल तयार पार्नुपर्छ र अरू रिभर बेसिनहरूमा सेफ हाउसहरू बनाइराख्नुपर्छ, जस्ता लाएर जस्ताको टहरै लाएर सही सेफ हाउसहरू बनाइराख्नुपर्छ र मान्छेलाई तत्काल त्यो आपत्ति आउँदाखेरि कहाँ लगेर राख्ने भन्ने, छाता ओढेर मान्छे उभिनु नपरोस्, सेफ हाउसमा लगेर राख्ने। नेपाल सरकारले यो मोडल बनाउन सक्छ, यो शिक्षा ग्रहण गरेर अबको विपद व्यवस्थापनको मोडल बनाउनुपर्छ र यसको शिक्षा ग्रहण गरेर इन्फर्मेसन सिस्टम डेभलप गर्नुपर्छ, इन्फर्मेसनका लागि च्यानलिङ गर्नुपर्छ, इन्फर्मेसनको मेकानिजम बन्नुपर्छ, संयन्त्र बन्नुपर्छ, माइक राख्ने ठाउँ छ भने माइक राखिदिनुपर्छ, डाँडाबाट डाँडामा माइक राखिदियो भने कति ठाउँमा सुनिन्छ भन्नु, अप्ठ्यारो मात्रै छैन नि, हाम्रो प्रयोग गर्न जाने हाम्रो जमिन सजिलो पनि छ नि। तपाईँले एउटा डाँडाबाट के अरे बोलेको अर्को डाँडामा अर्को जिल्लामासम्म सुनिन्छ हजुर माइकमा बोलेको, हाम्रो त्यसलाई प्रयोग गर्न सक्नु।
1: त्योसँगै अहिले उठेको कुरा लामै समस्या पनि हो, भोटेको सिक्किममा पार माथिल्लो क्षेत्र हुँदै आयो, हुन त नेपालकै भूभागबाट पहिरो झर्यो हिम पहिरो, तर पनि सीमा पारी हुँदै आयो। यस्ता अझ सीमा पारी नै स्रोत भएका थुप्रै जोखिमहरू, हिमताल हिम नदीहरू छन् अहिले पनि। यी हिमाली विपदहरूलाई हेर्दाखेरि चाहिँ छिमेकी देशहरूसँग कस्तो खालको सम्बन्ध, कुटनीतिक सम्बन्ध हुनुपर्छ यो जोखिम घटाउनको लागि?
0: कुटनीतिको अब एउटा कुटनीतिको मेन टपिक मेन एजेन्डा नै क्लाइमेट चेन्ज हो, इन्भाइरोमेन्ट हुनुपर्छ मेन एजेन्डा कुटनीतिको। अनि त्यो चीनसँग मात्रै होइन, मेरो विचारमा भारतसँग पनि त्यो सहकार्य हुनुपर्छ, किनभने हामीभन्दा तल गएपछि त्यो पानी जाने उसकामा हो हजुर, उसँग पनि सहकार्य हुनुपर्छ। चीनसँग एउटा कम्युनिकेसन सिस्टम पनि डेभलप गर्नुपर्छ, उसले गरेको कम्युनिकेसन हामी कहाँ तुरन्त आइपुग्ने त्यो सिस्टम डेभलप गर्नु पर्यो उसँग, र उसँग उसले जाँचेको उसले अध्ययन गरेको ग्लासियर लेकको र ग्लासियरको अवस्था कस्तो छ त्यो हामीले दिनै पछि त्यो चाहिँ सेयरिङ गर्नु पर्यो, हामीले जाँचेकाको उसलाई सेयरिङ गर्नु पर्यो, हामीले अध्ययन गरेकाको उसले अध्ययन गरेकाको हामीले सेयरिङ गर्नु पर्यो, त्यो सेयरिङको एउटा मेकानिजम हुनु पर्यो। एउटा नेपाल चीनको एउटा मेकानिजम बनाएर भारतलाई त्यसको मेकानिजमको उसलाई पनि एउटा सदस्य बनाए पनि हुन्छ, अर्थात् उसलाई सदस्य बनाउन गाह्रो छ भने उसलाई आमन्त्रित सदस्य बनाए पनि हुन्छ। त्यो एउटा मेरो विचारमा त चीन नेपाल भारत नेपाल चीन र भारतको एउटा संयुक्त मेकानिजम संयन्त्र बन्नुपर्छ र त्यो संयन्त्रले इन्फर्मेसन पनि च्यानलाइज गर्नुपर्छ र भोलि आपत्ति आइराखेका बेला उद्धारका रणनीतिक योजनाहरू पनि तय गर्ने गरी गर्नुपर्छ।
1: त्यसरी तपाईँ लामो समयदेखि प्रकृतिको अधिकारको बारेमा आवाज उठाइरहनु भएको छ, लेख्नुहुन्छ, बोल्नुहुन्छ, त्यो हिसाबले सोधे मैले आम नागरिक र संचार माध्यमले चाहिँ धेरै जसो बाढीहरूलाई प्राकृतिक प्रकोप वा जलवायु परिवर्तन भन्ने छाडिदिने परिपाटीको विरूद्धमा चाहिँ त्यस्ता कुरालाई चिर्न कसरी आवाज उठाउनुपर्छ?
0: यो एउटा सजिलो के भयो भने सबै मिडियाहरूले जलवायु परिवर्तन जलवायु परिवर्तन जलवायु परिवर्तन भनेर दोषारोपण लगाउन सजिलो पनि भयो। तपाईँले नेपालमा प्लेन क्रासको रिपोर्ट हेर्नुभयो भने सबै प्लेन क्रासको रिपोर्टमा एउटै कुरा लेखेको हुन्छ, टोपोग्राफी वेदर र ह्युमन एरर। नेपालमा जति पनि प्लेन क्रास भए त्यसको रिपोर्ट सरकारले प्लेन क्रासको स्टडी एउटा प्यानल बनाउँछ, प्रोब कमिसन बनाउँछ, त्यसले टोपोग्राफी वेदर र ह्युमन एरर भनेर रिपोर्ट दिन्छ। त्यति मात्रै त हुँदैन नि, किनभने त्यो सजिलो कुरा हो, पाइलटको पाइलटहरू मरिगए,
1: उनीहरूलाई
0: दोष लगाइदियो, हाम्रो गल्ती नै छैन उसले भन्ने ठाउँमै हुँदैन, अनि टोपोग्राफी हाम्रो यही हो, हाम्रो वेदर यही हो, यहाँभन्दा 2000 फिट माथि गएपछि बादलै बादल हुन्छ होइन,
1: सकिहाल्यो त्यति भएपछि
0: ठ्याक्कै यो पनि क्लाइमेट चेन्जलाई दोषारोपण गए अरेपछि यहाँ कानूनी दायित्व वहन गर्नुपर्ने संस्था व्यक्तिहरू त्योबाट मुक्त भए। त्यसका लागि मिडियाहरूले पनि क्लाइमेट चेन्ज भइराखेको छ नि। राष्ट्रपति रामरण यादवले बोल्नु भएको छ, हाम्रा हिमाल पड्किन आँटिसके, हाम्रा ग्लेसियर फुट्न आँटिसके भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले बोल्नु भएको छ। प्रधानमन्त्री खड्गो ओली, शेरबहादुर देउबा, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले बार बार बोल्नु भएको छ। आजभन्दा 20 वर्ष अगाडिदेखि यिनै मान्छे त्यही कुरा बोलिरहेछन्, यही सत्ताका योभन्दा पूर्वजहरू त्यही कुरा बोलिरहेछन् भने त्यो कुरा हामीले चिन्तनमा राख्नु पर्दैन। यिनीहरूले हावामा बोलेका थिए कि के भनेर बोलेका थिए त? त्यसमा त्यो तयारी हुनु पर्दैन थियो, ती हाइड्रो पावरहरूमा त्यो तयारी हुनु पर्दैन थियो। हाइड्रो पावरहरूको त्यो डाउनस्ट्रिम सेटलमेन्टमा बसेका मान्छेहरूको प्रति उसको जिम्मेवारी हुँदैन। ऊ पानीमा घट्टा राख्ने, घट्टाबाट बिजुली बनाउने, बिजुली बेच्ने, अनि त्यहाँदेखि खल्तीमा पैसा हालिहाल्ने, उसको जिम्मेवारी त्यति हो। यहाँ यो आपत्ति आउन सक्दैन, स्टेटको एउटा अनौपचारिक तहको निकाय होइन, राज्यको स्वीकृति लिएर त्यहाँ इस्टाब्लिस भएका हाइड्रो पावरहरू राज्यको काम गरेको होइन, राज्यसँग स्वीकृति लिएर राज्यको लागि काम गरेको होइन, उसको त्यो दायित्व हुँदैन थियो। आफ्नै इन्फ्रास्ट्रक्चर जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिका मान्छेहरूको जीवन जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिको प्रपर्टी, मान्छेका प्रपर्टीको पब्लिक र प्राइभेट प्रपर्टी जोगिनुपर्छ भन्ने दायित्व उसको हुँदैन थियो। उनीहरूले त्यो विषयमा के गरे, प्रश्न त्यहाँ हो।
1: अब अन्तमा जाँदै गर्दाखेरि भोटेकोसी विपदले हामीलाई दिएको सबैभन्दा ठूलो पाठ के हो र जुन राज्य र नागरिक दुवैले तत्काल सम्झिनुपर्छ?
0: नौटंकी छोड्नुपर्छ राज्यले। एकातिर क्लाइमेट चेन्जको कारणले के अरे लिरुङको हिम नदी पड्क्यो होइन, अब लाङटाङ हिमाल पड्किन सक्छ भन्ने अर्कोतिर, अनि त्यहाँदेखि निजगढको वन क्षेत्रमा कसरी विमानस्थल बनाउन सकिने भन्ने, यस्ता खालका कुराहरूमा सरकार संवेदनशील हुनुपर्छ। यो किनभने एकातिर क्लाइमेट चेन्जको कुरा गर्ने, अर्कोतिर प्राकृतिक वन फाँडेर बनाइने चाहिँ विमानस्थललाई प्रश्रय दिने होइन, एकातिर क्लाइमेट चेन्जका कारणले लिरुङको हिम नदी पड्क्यो र हाम्रो आपत्ति आयो भन्ने, अर्कोतिर शिवपुरीका थाप्लामा चाहिँ नागमती ड्याम बनाउने, यस्तै कुरा गर्ने हो भने यो चाहिँ यो चाहिँ लजिकल कुरा हुँदैन।
1: हाम्रो अवस्था अनुसार कामहरू गर्नु पर्छ,
0: लजिकल हुँदैन, लजिकल कुरा गर्नु पर्यो होइन। विकास गर्दै नगर भनेको होइन, विकास गर तर यो धरतीले थाम्ने गरी, मान्छेको ज्यान नजाने गरी। तपाईँलाई त्रिशुलीमा लेदोभित्र मरेका मान्छेको लागि बिजुली ठुलो हो कि विकास ठुलो हो कि ज्ञान ठुलो हो त्यो बाँचेको मान्छेका लागि, हजुर कुन चाहिँ ठुलो हो? त्यो लेदोमा पुरिएका, जसका बच्चा छोराछोरी पुरिएका छन् नि, त्यो लेदोमा पुरिएर बसेका छन् र बाबुआमा त्रिशुलीका माथि पाखामा रोएर चाहिँ बसिराखेका छन् नि, उनका लागि बिजुली ठुलो हो कि ज्ञान ठुलो
1: हो? यस्ता भेद छुट्याउनु पर्यो,
0: यी भेद छुट्याउनु पर्यो। बिजुली नहुँदा ह्युमन सिभिलाइजेसन कति वर्ष चल्यो? मैले गर्नु पर्दैन भने गर्ने, तर त्यसलाई दीर्घकालिक हुने गरी, दीर्घायु हुने गरी गर्ने, त्यो यसपालि हाइड्रो पावरको पर्खाल बनायो, अर्को सालको बाढीले लाने, अनि हाइड्रो पावर लगाएर इन्सुरेन्स कम्पनीमा दावी गर्ने, इन्सुरेन्स कम्पनीले पैसा तिर्ने, ऊ बस्ने, तलको मान्छेको एउटा 10 वटा कुखुरा लग्यो भने कति लग्यो? 10 वटा कुखुरा, एउटा भैँसी लग्यो भने कति लग्यो? 1 लाख रुपियाँ लग्यो होइन? त्यही भैँसीको दुध बेचेर जीवन पालिराखेको मान्छे भैँसी मारिदियो भनेदेखि कति लग्यो? त्यो हुँदा ऊ पनि सस्टेनेबल हुने, अरूलाई पनि घात नगर्ने गरी विकास गर्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, चर्चा गर्नुपर्ने यो आवश्यक रहेको विषयमा आफ्नो भनाइहरू राख्नुभयो, यहाँलाई उज्यालो तर्फ धेरै धन्यवाद।
0: धन्यवाद भजनजी, मलाई पनि आफ्ना कुरा राख्ने समय दिनुभयो, त्यसका लागि धेरै धन्यवाद।
1: उहाँहुन्थ्यो राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा। अब भने आजको बधिको नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बधिको नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्सन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। भोटेकोशीको बाढ़ीपछि अझै 5,179 जना सम्पर्क विहीन, अहिलेसम्म 1,399 शव भेटिए, आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्नेमा जोड़। जलवायु निगरानीका लागि ईएसएद्वारा दुई भू उपग्रह प्रक्षेपण, एक उपग्रहले वनस्पतिमा पर्ने असर बारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पर्ने धादिङ कृष्णवीरमा ट्र्याक खोल्ने काम सकिएको छ। परीक्षणसँगै ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार भएका छन्। हिजो 4 ग्यास बुलेट भरिएका सिलिण्डर बोकेका 25 ट्रक र 40 पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पनि पार भएका हुन्। अब भोलि असोज 1 गतेदेखि दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी भइरहेको छ। सड़क विभागका अनुसार आज बेलुकासम्म ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ। बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 त्रिशुली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण चरौंदी क्षेत्रको सड़क खण्डमा क्षति पुगेको थियो। लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियोटेक्निकल सोसाइटी एनजीएस को सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। नयाँ ट्र्याक संचालनमा आएपछि माथिबाट पहिरो हिलो लेदो खसेर सड़क अवरूद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ। माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उहाँको भनाई छ। कृष्णवीरको जोखिमलाई मध्यनजर गरी यो सड़क खण्डको वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङसम्मको झण्डै 20 किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम पनि अघि बढ़ेको छ। यो सड़कमा यात्रुवाहक गाड़ी वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्क विहीन छन्। चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाण्डौमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,742 जनाको भने उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यसै गरी विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्था स्थापनका काम भइरहेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोदेखि शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन कर्पजोङ
घोषणा पत्र जारी गरी आज समापन गर्ने तयारी भइरहेको आयोजक घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते भोटेकोसीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। कविलासी नगरपालिका सात सिर्सियाको मलंगवा नवलपुर सड़क खण्डमा मधेस प्रदेश 03033P7824 नम्बरको मोटरसाइकल र BR30AP1224 नम्बरको भारतीय मोटरसाइकल हिजो बेलुका ठोकिएका हुन्। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको गोडैता नगरपालिका 6का 30 वर्षीय सुमित यादव र 1224 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको कविलासी 8का 26 वर्षीय पप्पू पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते यादव र पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका सुरेन्द्र पासवान र बब्लु कुमार पासवानको भने प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा संखुवा सभाको तासी गाउँमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। अबका केही दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:51 4.5 म्याग्निच्यूडको भूकम्प गएको हो। यसै गरी आज बिहान 4:28 4.2 म्याग्निच्यूडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ। 3 घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट भएको क्षति बारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सृजना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.68 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल, डिजेल तथा मर्तितेलको खुद्रा बिक्री मूल्य साबिकै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम छ। पहिलो वर्ग अन्तर्गत चार आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्छन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। अब विदेशको खबर। युरोपेली अन्तरिक्ष निकाय ईएसएले जलवायु परिवर्तनको प्रभावलाई नजिकबाट अध्ययन गर्न दुईवटा उपग्रहलाई कक्षमा पठाएको छ। फ्रान्सेली गुयानाको कौरो अन्तरिक्ष केन्द्रबाट वेगा सी रकेट मार्फत फ्लेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको झण्डै 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालीन कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ। तीमध्ये एउटाले विशेष गरी वनस्पति जीवनमा ध्यान केन्द्रित गर्नेछ। फ्लेक्स उपग्रहले उष्ण लहर लगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्नेछ। यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तन बीचको सम्बन्ध अध्ययन गर्नेछ। युरोपेली संघ ईयूको कोपरनिकस पृथ्वी अवलोकन कार्यक्रम अन्तर्गतको सेन्टिनेल 3C ले समुद्रको तापक्रम, छालको उचाई र समुद्री धाराका साथै जमीनको प्रयोग तथा भू आवरण सम्बन्धी तथ्याङ्क समेत संकलन गर्नेछ। प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ईएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताउनु भएको छ। वहाँका अनुसार उपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेको वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पुर्याउनेछ। अब खेल खबर। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 सहभागी प्रतियोगिताको समूह चरणमा 3 हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश, भूटान र श्रीलंका तथा समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारीकभित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ ट्रैक खोलेसँगै धादिङको कृष्णभीरबाट ग्यास बुलेट र ट्याङ्कर पार। आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। भोटे कोशीको बाढ़ीपछि अझै 5179 जना सम्पर्क विहीन। अहिलेसम्म 1379 शव भेटिए। आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्नेमा जोड़। जलवायु निगरानीका लागि ईएसएद्वारा 2 उपग्रह प्रक्षेपण। एक उपग्रहले वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।
4: NBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: For DTF Seva, Dish Home. Dish Home. Khushi ko connection.
11: Salinadi ko sir.
12: Mani chood ko kaak.
11: Swachha, sundar rasnikta prakriti.
12: Shanti ra ananda ko anubhuti.
11: Bedbar bata tada.
12: Sahar bata naji kai.
11: Tapai ko swagat ra atithya ka lagi sadai tatpar.
12: Jule Organic Farm Resort.
13: District jankari ka lagi. Phone number. 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्चाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँको माइतीगर मण्डलामा महिनौदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। टेन्ट टागेर बसेकाहरूलाई असुरक्षा र स्वास्थ्यमा समस्या आउने भन्दै सुरक्षाकर्मीले त्यहाँबाट टेन्ट हटाएका हुन्। रातमा टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाई छ। माइतीघर मण्डलामा रातीमा बस्न रोक लगाए पनि दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै रोक नलगाएको सम्बन्धित निकायले जनाएको छ। इन्द्रजात्रा अर्थात यन्याका लागि भक्तपुरबाट योशी अर्थात लिङ्गोका लागि रूख काटेर काठमाण्डौको भोटाहिटी ल्याइएको छ। गएको भदौ 28 गते आइतबार मानन्दर समुदायका अगुवाहरू गुठी संस्थान लगायतको टोलीले वन यात्रामा गएर विशेष पूजा गरी योशीका लागि रूख काटेका थिए। उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्र जात्राका लागि भक्तपुर वा काभ्रेको जंगलबाट विधिपूर्वक काटेर ल्याइने काठको लिङ्गोलाई योशी भनिन्छ। यो लिङ्गोलाई काठमाण्डौको हनुमान ढोका दरबार क्षेत्रमा रहेको काल भैरव र कागेश्वर महादेव मन्दिर अगाडि विशेष साइटमा ठडेन्छ। आउँदो असोज 7 गते लिङ्गो ठड्याएपछि मात्र काठमाण्डौमा औपचारिक रूपमा इन्द्र जात्रा शुरू भएको मानिन्छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपदका सामग्री राहत सामग्री हस्तान्तरण गरेको छ। उद्धार तथा खोजलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई सामग्री हस्तान्तरण गरिएको हो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिकल कटर, आल्मुनियम भर्याङ, पेट्रोल कटर, मेगाफोन, फोल्डिङ स्ट्रेचर र सर्च लाइट लगायतका सामग्री उपलब्ध गराउनु भएको हो। प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त 9 लाख रूपियाँबाट सामग्री खरिद गरिएको जानकारी दिनुभयो। र काठमाण्डौको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने लागू औषध तथा यौनजन्य गतिविधिका लागि दुरूचान गर्ने र बिचौलियाका रूपमा काम गर्ने 35 जना विरूद्ध मुद्दा दर्ता गरिएको छ। ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई लागू औषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरूत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढ़ेपछि प्रहरीले विशेष निगरानी तथा कार्यवाही गरेको थियो। प्रहरी वृत्त लैन चौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका मध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा 13 पुरूष र 22 महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णभीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुई तर्फ

भइदिएको भए, भविष्य देख्ने आँखा मसँग भइदिएको भए, सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: सक्रियता को अभ्यास
1: 99.4 रेडियो था संचार स्टूडियो टाइम
0: इट्स 12 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो था संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सर्वोच्च अदालतमा एक महिनाकै अवधिमा दुई पटक आग लागि, महत्वपूर्ण कागजात नष्ट।
0: आमालाई 6 महिना र बाबुलाई 42 दिनसम्म प्रसूति स्याहार विदा दिने सरकारको तयारी। सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन संशोधनको प्रक्रियामा।
1: रासपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी, दिउँसो 4 बजे मन्त्री परिषद बैठक बस्दै।
0: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा, हुती विद्रोहीका कारण साउदी तनावमा।
1: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै रोहित पौडेल सहित यूएईका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतमा एकै महिनाको अवधिमा दुई पटक आगलागी भएको छ। पछिल्लो पटक आज बिहान 8:30 बजेको समयमा मुद्दा फाँटमा आगलागी भएको छ। भुइँतलामा रहेका फाँट नम्बर 20 र 21 आगलागी भएको हो। आगलागीबाट 3 कम्प्युटर जलेको अदालत प्रशासनले बताएको छ। केही महत्वपूर्ण कागजात सहित कुर्सी र टेबल पनि जलेका छन्। प्रारम्भिक जानकारी अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो। यसअघि भदौ 17 गते राति पनि सर्वोच्चकै भुइँतलामै रहेको अभिलेख शाखामा आगलागी भएको थियो। त्यो विषय अहिले पनि अनुसन्धानमा छ। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो। त्यसपछि सर्वोच्च अदालत सिंहदरबार स्थित नयाँ भवनबाट सञ्चालनमा छ।
1: सरकारले आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनको लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल मार्फत आज उहाँले उक्त विधेयक अब मन्त्री परिषद लैजाने र त्यसपछि संसदमा पेश गरिने उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले बदलिदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेको अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो। मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोड़िए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावक कत्तो साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एकमात्र सम्भावित कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुनेछ। पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। यस्तै बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्दा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा कांग्रेस सभापति गगन थापा सहित एमाले एकीकृत समाजवादीका नेकपाका नेता सहसंयोजक माधव कुमार नेपाल, नेता वर्षमान पुन, एमालेका सचिव पद्मा अरियाल, राप्रपाका संसद दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन्। बैठकमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठनको विषयमा छलफल भइरहेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यसअघि लामी छानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाको लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ 16 गते बसेको दोस्रो सर्वदलीय बैठकले नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरेको थियो। बैठकमा दोस्रो तहका नेताहरू उक्त बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। बैठक दिउँसो 4 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ।
0: निर्वाचन आयोगले 2 उपाध्यक्षसहित 10 जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका 3 निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको बताएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको छ। धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर 5 का अध्यक्ष तनुकलाल कुसैयत, विदेह नगरपालिका वडा नम्बर 6 का अध्यक्ष जयराम मण्डल, कमला नगरपालिका 5 का अध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका 2 का अध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ। त्यसैगरी खोटाङको केपिलासगढ़ी गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष तुलाराम राई, बरापोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिकाका 5 का अध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 6 का अध्यक्ष मर्जित बहादुर खड्का र वडा नम्बर 3 का अध्यक्ष खेटराज घिमिरेको पद पनि रिक्त भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली स्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राजगिरीको पद समेत दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
1: यी भदौ 10 गते भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्न र सभामा 25 सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकतामा समिति गठन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा हिजो सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीबाट भएको जनधनको प्रारम्भिक विवरण 1 महिनाभित्र संकलन गर्न समितिलाई कार्यदेश दिएको उहाँले जानकारी दिनुभयो। समितिमा गल्छी, त्रिशुली, मैलुङ, सेप्रीबेसी, रसुवागढ़ी सड़क सुधार आयोजना, शहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत आयोजना, नेपाल इन्टर मोडल लगायत 25 सरकारी तथा गैर सरकारी संस्था निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन्। समितिको सदस्य सचिव 5 सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी रहनु भएको छ। बाढ़ीका कारण सेप्रुबेसीमा रहेको गोसाईकुण्डा गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्य सञ्चालनको लागि रसुवा भू संरक्षण कार्यालयको खाली भवन प्रयोग गर्न दिने निर्णय समेत भएको छ। यस्तै गरी बेत्रावतीको खाल्टीमा बाढ़ीले बगाएको उत्तर गया गाउँपालिकाको भवन पुननिर्माणको लागि बेत्रावती माथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
0: नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपालमै डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेंगू संक्रमणले बागलुङ बजारका घरैपछि बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढ़ेको पाइएको हो। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेंगू फैलिएको छ। बागलुङमा साउन यता मात्रै 1403 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। जनतथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा मात्रै 1224 जनामा संक्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरैपछि डेंगू संक्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिक जसो डेंगू फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाए पनि संक्रमण बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा देखिएको स्क्रब टाइफसको संक्रमण बागलुङमा यो वर्षको साउनेता मात्रै 282 जनामा पुष्टि भएको छ। डेंगू बागलुङ बजार केन्द्रित रहँदा स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाएको छ। स्क्रब टाइफसको 50% संक्रमित गलकोट नगरपालिकामा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्धका कारण अमेरिकी रक्षा विभाग पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो। इन्स्पेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकाय मानिन्छ। उक्त निकायका अनुसार फेब्रुअरी यता इरानसँगको युद्धमा हतियारमा मात्र अमेरिकाको 22 अर्ब डलर खर्च भएको छ। युद्धका कारण अमेरिकाको हतियार भण्डारण रित्तिदै गएको उक्त कार्यालयले जनाएको छ। सो निकायका अनुसार अमेरिकाले फेब्रुअरी 28 जुन 30 सम्ममा 33.4 अर्ब डलर युद्धमा खर्चिएको छ। अमेरिकाले 3.7 अर्ब बराबरको प्रतिरक्षा उपकरण गुमाएको इन्स्पेक्टर जनरलले भनेको छ, जसमा 4 F-15E युद्ध विमान, यस्तै एक अत्याधुनिक F-35 फाइटर प्लेन र 30 थान MQ-9 ड्रोन रहेका छन्। यता इरान समर्थित हुती लड़ाकूहरूले हप्तौंदेखि गरेको आक्रमणपछि साउदी अरेबियामा तनाव बढ़ेको छ। साउदीले मक्का र देशको दोस्रो ठूलो शहर जेद्दा सहित धेरै क्षेत्रमा सुरक्षा सतर्कता जारी गरेको छ। यद्यपि केही अलर्टहरू केही समयपछि हटाइएका थिए। गत हप्ता द्वन्द बढ़ेपछि सबैभन्दा ठूलो क्षेत्रमा यी सतर्कताहरू जारी गरिएको थियो। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले गत हप्ता साउदी अरेबियामा धेरै ठूला आक्रमणहरूको घोषणा गरेका थिए।
1: अब खेल समाचार। एससीसी पुरूष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेल सहित यूएईका दुई खेलाड़ीलाई आईसीसीले कार्यवाही गरेको छ। नेपालका रोहित र यूएईका अदीप उस्मानी र खाजुईमा तनवीरलाई आईसीसीले लेभल 1 अन्तर्गत कार्यवाही गरेको हो। आईसीसीले रोहित र अदीपलाई खेल शुल्कको 15% जरिवाना गरेको छ। यस्तै तनवीरलाई 10% जरिवाना लगाएको आईसीसीले जनाएको छ। खेलको 31 ओभरमा अदीप र रोहित ग्राउण्डमा वादविवादमा उत्रिएका र अम्पायरको आग्रह अस्वीकार गरेकोले उनीहरू कार्यवाहीमा परेको आईसीसीको भनाइ छ। यूएईका तनवीर भने 46 ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कार्यवाहीमा परेका हुन्। तिनै खेलाड़ीको अभिलेखमा 1-1 डी मेरिट अंक पनि थपिएको छ।
0: बीसौं संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापान विरूद्ध खेल्दैछ। नेपाल र जापान बीचको प्रतिस्पर्धा अपरान्ह 4 बजेदेखि कोमाकी स्थित पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेशिया विरूद्ध पनि खेल्नेछ। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली हो। आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको 6 स्थानमा रहेको जापान विरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल 69 स्थानमा छ। एसियाली खेलकुदमा महिला भलिबल टीमले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सर्वोच्च अदालतमा 1 महिनाकै अवधिमा 2 पटक आग लागि, महत्वपूर्ण कागजात नष्ट।
0: आमालाई 6 महिना र बाबुलाई 42 दिनसम्म प्रसूति स्याहार विदा दिने सरकारको तयारी। सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन संशोधनको प्रक्रियामा।
1: राष्ट्रपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी, दिउँसो 4 बजे मन्त्री परिषद बैठक बस्दै।
0: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा, हुती विद्रोहीका कारण साउदी तनावमा।
1: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै रोहित पौडेल सहित युएईका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो, किन नि? के भयो, सन्चो भएन?
9: होइन, यतिकै जानै मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले कुट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक्काइसौ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता।

0: हे भगवान, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
1: चौबिस फ्लोर
2: सेतो कपालको चिन्ता छोड्नुहोस् र गोदरेज एक्सपर्ट विथ ग्रेन कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। गोदरेज एक्सपर्ट विथ ग्रेन।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले दिउँसोको ठिक एक बज्यो।

0: जलेका छन्। प्रारम्भिक जानकारी अनुसार विद्युत सट भएर आगलागी भएको हो। यसअघि यही भदौ 17 गते राति पनि सर्वोच्चकै भुइँतालामा रहेको अभिलेख शाखामा आगलागी भएको थियो। त्यस विषयमा अहिले पनि अनुसन्धान जारी छ। यस्तै गत वर्ष भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो। त्यसैता सर्वोच्च अदालत नयाँ भवनमा सञ्चालन गरिएको छ। सरकारले आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनको लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल मार्फत आज उहाँले उक्त विधेयक अब मन्त्री परिषद लैजाने र त्यसपछि संसदमा पेश गरिने उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेको अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताउनुभयो। मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोड़िए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावकत्व साझा जिम्मेवारी भएको बताउनु भएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले केवीरमा सिंहदरबारमा शुरू हुने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै दिउँसो 1:15 शुरू हुने राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्न उत्तर हुँदैछ। पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले संक्रमक पशु रोग नियन्त्रक विधेयक 2083मा सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ। रासपा संसद दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा कांग्रेस सभापति गगन थापा सहित नेकपाका सहसंयोजक माधव कुमार नेपाल, नेता वर्षमान पुन, एमालेबाट सचिव पद्मा अर्याल, राप्रपाबाट संसद दलका नेता ज्ञानेन्द्र साई लगायत उपस्थित छन्। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठनको विषयमा छलफल भइरहेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। र निर्वाचन आयोगले दुई उपाध्यक्ष सहित 10 स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचन जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। धनुषाको सहित नगर नगरपालिका वडा नम्बर 5 वडाध्यक्ष तनुकलाल कोशियत, विदेह नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका वडा नम्बर 5 वडाध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका वडा नम्बर 2 वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ। यस्तै गरी खोटाङको केपिलासगढ़ी गाउँपालिका वडा नम्बर 3 वडाध्यक्ष तुलाराम राई, बराहापोखरी गाउँपालिकाका उपाध्यक्ष भोबल राज राई र मोरङको धनपाल थान गाउँपालिका वडा नम्बर 5 वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष मर्जित बहादुर खड्का र वडा नम्बर 3 वडाध्यक्ष खेटराज घिमिरेको पद पनि रिक्त भएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली स्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीको पद समेत दल त्यागका कारण रिक्त भएको आएको सूचनामा उल्लेख छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार, विज्ञापन हो।
7: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
1: कार्यक्रम हाम्रो भाका, मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका।
7: कार्यक्रम हाम्रो भाका,
1: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म।
7: कार्यक्रम हाम्रो भाका,
8: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: घटेको शिवबारीबारे सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बढ़ाउने सहमति। संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुख समक्ष अनुरोध गरिने।
0: राष्ट्र ब्याङ्क सम्बन्धी विधेयकको प्रतिवेदन अर्थ समितिबाट पारित। गवर्नरको कार्यकाल 5 वर्ष कायम गर्ने एमाले सांसद कर्णेलको प्रस्ताव।
1: मर्स्याङदी नदीमा पानीको सतह बढ़्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह।
0: यू र क्यानाडा बीच रणनैतिक सहकारी विस्तार। रक्षा ऊर्जा र एआई क्षेत्रमा नयाँ साझेदारी गरिँदै।
1: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीबाट सिर्जित विपदबारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरू 7 दिनभित्र उक्त संयन्त्र बनाउन सहमत भएका हुन्। बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र साईले सबै राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गर्ने सहमति जुटेको जानकारी दिनुभएको छ। तर रासोपाका प्रवक्ता जगदीश खरेलले भने रविकै नेतृत्वमा भएको समितिलाई कायम राख्ने निर्णय भएको बताउनुभयो।
3: अब यसको अलिकति दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।
0: यही भदौ 10 गते विनाशकारी बाढ़ी गएको भोलिपल्टै रविको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। सोही बैठकमा लामिछानेले उद्धार राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो। त्यसपछि अर्को पटक पनि सर्वदलीय बैठक बस्यो। आज फेरि लामिछानेका आह्वानमा बसेको सर्वदलीय बैठकले उक्त समिति गठनका लागि सहमति जुटाएको हो। आजको बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताको विषयमा पनि छलफल भएको छ। विश्व मंचमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाव दिएको पनि प्रवक्ता खरेलले बताउनुभयो।
3: सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मंचमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढ़ाउनुपर्छ भनेर पनि विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ र आग्रह गर्नुभएको छ, सल्लाह दिनुभएको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासले अझ सुदृढ़ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभएको थियो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। कार्यवाहक राजदूत बोल्डिनले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको एकबद्धता प्रकट गर्नुभयो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदहरूले राजदूत नियुक्तिदेखि चैतको पीड़ासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा रासोपा सांसद एगेमणि नेउपानेले राजदूत नियुक्तिमा भएको ढिलाईबारे सरकारको ध्यान आकर्षण गराउनु भएको हो। राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने भन्दै नेउपानेले योग्यता क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्त हुन पनि किन अहिलेसम्म हुन सकेको छैन प्रश्न गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको भए पनि अमेरिकामै नेपालको राजदूत नरहनु विडम्बनापूर्ण भएको बताउनुभयो। उहाँले रिक्त रहेको कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराख्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा नछोड्न समेत उहाँले भन्नुभयो। रासोपाकी अर्की सांसद रचना खतिवड़ाले परिवर्तनका लागि भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरूलाई तत्काल न्याय दिन सरकारसँग माग गर्नुभयो। आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू न्यायका लागि सरकारको ढोका ढकढकाइ रहेको भए पनि सरकार त्यसतर्फ गम्भीर नरहेको उहाँले आरोप लगाउनुभयो। प्रधानमन्त्री शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, शहीदका परिवारको पीड़ा सुन्न समय छैन, उहाँले टिप्पणी गर्नुभएको छ।

0: लगातार वर्षा भइरहेका कारण मर्स्याङ्गदी नदीमा पानीको सतह बढ़ेको छ। लमजुङको भकुण्डेबेसी स्थित मर्स्याङ्गदी जल मापन केन्द्रका अनुसार अहिले नदीको जल सतह 8.24 मिटर आसपास रहेको छ। उक्त केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ़दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्गदी नदीमा पानीको सतह बढ़दा साइरन बज्ने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मर्स्याङ्गदी नदीमा पानीको सतह पटक पटक बढ़ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़ाएको बताउनुभयो। नदी आसपासका विभिन्न स्थानमा जलविद्युत आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढ़ेको जानकारी पाउने गरिएको उहाँले बताउनुभयो। निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
1: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। प्रतिनिधि सभा अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकको दफावार छलफल सकेर पास गरेको हो। अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले सो प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश गरिने जानकारी दिनुभयो। समितिको आजको बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कण्डेलले गवर्नरको कार्यकाल 5 वर्ष कायम गर्न प्रस्ताव गर्नुभएको थियो।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आफ्नै सांसदले सरकारको आलोचना गर्नु स्वाभाविक नभएको बताउनु भएको छ। आफूले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रजातान्त्रिक पार्टी भएकाले आफ्नै सांसदले सरकारको कार्यको टिप्पणी गर्नु स्वाभाविक भएको बताउनु भएको हो। सरकार गुण्डागर्दी शैलीमा चलेको छ भन्ने आरोप रासोपाकै सांसदले लगाइरहेका छन् नि भन्ने संचारकर्मीको प्रश्नमा उहाँले हरेक नेता र सांसदले अभिव्यक्ति गर्ने शैली फरक फरक हुने भएकाले यसलाई असामान्य मान्न नसकिने बताउनुभयो। केही साथीहरूको शैली होला, अभिव्यक्त गर्ने आफ्नै शैली हुन्छ, त्यसबारेमा केही भन्नु छैन उहाँले भन्नुभयो। त्यस्तै ग्रे जोनले हालै निकालेको एउटा रिपोर्ट बारे पनि लामिछानेले आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले ग्रे जोनले निकालेको आरोप सत्य हो भन्ने सोधेपछि लामिछानेले त्यस्ता सबै रिपोर्टहरूलाई आधिकारिक मान्न नसकिने जवाब दिएर पन्छिनु भएको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूले दिएको अभिव्यक्ति पुष्टि गर्न नभए फिर्ता लिन चेतावनी दिएको छ। बागमती प्रदेशका सांसदहरू बिकेको भन्ने आरोप पुष्टि गर्न नभए माफी माग्न भन्दै संसदीय दलले धुम्बराई स्थित पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो। पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले विभिन्न मागहरूसहितको ज्ञापन पत्र महामन्त्री राजेन्द्र गुरूङलाई बुझाएको हो। प्रमाण पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कार्यवाही र प्रमाण प्रस्तुत गर्न नसके अध्यक्षले अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्रमा राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापाले हस्ताक्षर गर्नुभएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यू र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकारी विस्तार गर्ने तयारी गरेका छन्। युरोपेली आयोगका अध्यक्ष उर्सुला बोन डेयर लेनले आज युरोपेली संसदमा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र भोलि संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। युको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ। उहाँको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने यु क्यानाडा शिखर सम्मेलन अघि दुई पक्ष बीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो। युका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्वपूर्ण खनिज जस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढ़ाउनु पर्ने बताउनुभयो। सन् 2016 लागू स्वतन्त्र व्यापार सम्झौता सीटीएले सामान तथा सेवाको व्यापार 80% भन्दा बढ़ी बढ़ाउन योगदान गरेको बताइएको छ। यसै वर्ष क्यानाडा युको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर यु देश बनेको छ। क्यानाडाले महत्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्राउन चाहेको छ। यसले विद्युतीय ब्याट्री लगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: अब खेल समाचार। बीसौं संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापान विरूद्ध खेल्दैछ। नेपाल र जापान बीचको प्रतिस्पर्धा अपरान्ह 4 बजेदेखि कोमाकी स्थित पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाली समूह चरणमा इण्डोनेशिया विरूद्ध पनि खेल्नेछ। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली हो। आजको खेलमा नेपाल एफआईबी विश्व वरियताको 6 स्थानमा रहेको जापान विरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल 69 स्थानमा छ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो।
4: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भोटेपछि बाढ़ीबारी सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बनाउने सहमति। संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुख समक्ष अनुरोध गरिने।
4: राष्ट्र ब्याङ्क सम्बन्धी विधेयकको प्रतिवेदन अर्थ समितिबाट पारित। गवर्नरको कार्यकाल 5 वर्ष बनाउन एमाले सांसद कर्णेलको प्रस्ताव।
0: मर्स्याङ्ती नदीमा पानीको सतह बढ़्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह।
4: यु र क्यानाडा बीच रणनीतिक सहकार्य विस्तार, रक्षा, ऊर्जा र एआई क्षेत्रमा नयाँ साझेदारी गरिँदै।
0: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: അതിനെ ചെയ്യുമ്പടെ
1: വന്നാ വന്ന

निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै सुनिल कोइरालाको नमस्कार।
1: खोज तथा उद्धारका क्रममा हाइड्रो पावरबाट आज थप शवहरू फेला। रसुवा बाढ़ीलाई 72 भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै संसद मार्फत सरकारको ध्यान आकर्षण। तथ्य र वैज्ञानिक अनुसन्धानमा आधारित डाटा लिएर प्रधानमन्त्रीले यूएन महासभामा कुरा राख्न आग्रह।
0: भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययन गर्न विज्ञ समिति गठन। विपदपछिको अवस्थामा काम गर्ने गरी दुईवटा सर्वदलीय संयन्त्र बन्ने। प्रधानमन्त्री संवेदनशील रहेको रवि लामिछानेको दावी। सर्वदलीय बैठकलाई व्यवस्था नगरेको जिकिर।
1: कृष्णवीर बाछिएपछि 18 दिनदेखि अवरूद्ध पृथ्वी राजमार्ग भोलि बिहान 6 बजेदेखि दुईतर्फी खुल्ने। अस्पताल बाहिर बच्चा जन्माउनु परेको घटनाको छानबिन प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा। कार्यवाही प्रक्रिया अगाडि बढ़्यो।
0: मक्का र मदिनामा भएको हुथी हमलाको इस्लामिक सहयोग संगठनद्वारा निन्दा। सर्वसाधारणलाई आतंकित बनाएको भनाई। श्रीलंकाको अर्थतन्त्रमा सुधार। दोस्रो चौमासिकमा 4.2% वृद्धि।
1: र अर्जेन्टिनाले अक्टोबर 6 मेसीलाई राष्ट्रिय टीमबाट विदाई गर्ने। अर्जेन्टिनाले सेप्टेम्बर 21 3 मैत्रीपूर्ण फुटबल खेल्ने तालिका।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। खोज तथा उद्धारका क्रममा आज विभिन्न हाइड्रो पावरबाट थप शवहरू फेला सम्बन्धी खबरबाट। चिलिमे जलविद्युत आयोजनाको पावर हाउस नजिक आज ट्रलीले ब्रेक थ्रू गरेपछि 5 शव फेला परेको दुःखद खबर छ। नेपाली सेनाका अनुसार बाढ़ी पहिरोपछि सुरुङभित्र बेपत्ता भएकाको खोजीका क्रममा उद्धार टोलीले 5 शव फेला पारेको हो। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। 10 भदौमा आएको भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यस लगत्तै सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य निरन्तर जारी राखेका छन्।
0: यता 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 टनेल सुरुङ क्षेत्रबाट बुधबार 5 शव फेला परेको छ। नेपाली सेना तथा आयोजनाबाट खटिएको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा 30 शवहरू फेला पारेका हुन्। बुधबार उद्धार टोलीले सुरुङभित्रबाट 5 शव बाहिर निकालेको सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। फेला परेका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ। घटनास्थलमा उद्धार टोलीले खोजी कार्यलाई अझै जारी राखेको छ।
1: प्राकृतिक विपदपछिको अवस्थामा काम गर्ने गरी दुईवटा सर्वदलीय संयन्त्र बन्ने भएका छन्। एउटा संसद बाहिर रहेका दल र संसदमा रहेका दलहरू रहेको उच्चस्तरीय राजनैतिक संयन्त्र र अर्को संसदभित्र रहेका दलहरू रहेको संसदीय समिति बनाउने निर्णय भएको हो। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र बनेको छ। लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन्। यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने गरी संयन्त्रमा रहन अनुरोध गर्ने निर्णय भएको खरेलले जानकारी दिनुभएको छ। आज सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। बैठकपछि राष्ट्रपा प्रवक्ता खरेलले भन्नुभएको छ, दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नका लागि राष्ट्रपा सभापति रवि लामिछाने संयोजक रहनु भएको उच्चस्तरीय राजनैतिक संयन्त्र कायम रहने निर्णय भएको छ। राष्ट्रपा सभापतिको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भन्ने भयो। यसमा हामीले भइरहेका दलका नेताबाट कोही सदस्यको रूपमा हुनुहुन्छ, एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले भन्नुभएको छ।
9: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ।
0: मिछानेले भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दावी गर्नुभएको छ। आज सर्वदलीय बैठक पछिको कुराकानीका क्रममा उहाँले प्रधानमन्त्री शाहले बैठकलाई व्यवस्था नगरेको जिकिर गर्नुभएको छ।
9: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटाउनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने, स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइडिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको अवस्थामा सृजित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँगको कुराकानीमा उहाँले प्रधानमन्त्री बालेन शाहले संसद र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने र समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले व्यवस्था गर्ने अवस्था आउन नहुने मा जोड़ दिनुभयो। यसै गरी नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपदपछिको काम गर्न संसदबाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उहाँले रसुवा बाढ़ी आएको तीन हप्ता नागेको बताउनुभयो। 5,000 बढ़ी विपदता रहेको र खोजी जारी राख्न माग गर्नुभयो। रोग फैलिएको र उद्धार कार्य थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो।
10: व्यापक रूपबाट रोगव्याधि फैलिएका छन्। उद्धार कार्य अझै व्यावहारिक र प्रभावकारी हुनसकेको छैन। यसलाई अझ प्रभावकारी बनाउनको निम्ति यसको समन्वय, संयोजन र सर्वदलीय सहभागिताको निम्ति सुनिश्चित गर्नको निम्ति संसदबाट एउटा उच्चस्तरीय समिति निर्माण गर्नु आवश्यकता छ र त्यो आवश्यकताको बारेमा सर्वदलीय समितिबाट निर्णय भइसकेको कुरा हो। म फेरि स्मरण गराउन चाहन्छु,
1: रासपा सांसद धनञ्जय रेग्मीले रसुवाको भोटेकोशी बाढ़ीलाई 2072 सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले बाढ़ी जलवायु परिवर्तनका कारण आएको भन्दै तथ्य र वैज्ञानिक अनुसन्धानमा आधारित डाटा लिएर प्रधानमन्त्रीले यूएन महासभामा कुरा राख्न आग्रह गर्नुभयो। रेग्मीले ईसी मोड र अन्य अध्ययनमा हिमाली क्षेत्रमा परिवर्तन र हिम नदीको आकार बढ़ेको देखिएको भन्दै अन्तर्राष्ट्रिय जर्नलका प्रमाण हेर्न सुझाउनु भएको छ।
11: के नेपालसँग त्यति साइन्टिफिक एभिडेन्स छन् जसले गर्दा हामी युएन महासभामा गएर कुरा गरिराख्दाखेरि हामीले यसलाई प्रमाणित गर्न सकौं? जुनसुकै संस्था हुन्, नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछौं त्यो चाहिँ एउटा तथ्यमा, एउटा वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्छ र तिनै डाटालाई लिएर सम्मान्य प्रधानमन्त्रीको युएनको महासभामा एटेण्ड गर्दाखेरि राख्नुपर्छ। यी सबै डाटाहरूलाई कम्पाइल गरेर सबैको एउटै भर्सन हुने गरी हामीले नेपालको स्पष्ट धारणा राख्न सक्यौं भने यो अनुसारले हामीलाई क्षतिपूर्ति मांगलाई दावी गर्ने होइन, तर एउटा कुरामा एउटा अडान के हो भने नेपालमा नेपालले अहिलेको यो बाढ़ीपछि संसारलाई नै लीड गरेर जलवायु परिवर्तन भएको छ र टेम्परेचर राइज भएको छ र त्यसको प्रभाव हिमालमा प्रष्ट देखिन्छ भन्ने कुराहरू डाटाहरू विभिन्न विश्वविद्यालयबाट आएका ती पियर रिभ्यू जर्नलबाट चाहिँ रिभ्यू गरेर पब्लिश भएका डाटालाई अगाडि सार्नुपर्छ। म देखिरहेको छु केही हिजो मात्रै एउटा वर्ल्ड वेदर एट्रिब्युसनले एउटा रिपोर्ट बनाएको छ, त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरियो गरेको छ, तर कता कता 2015 अर्थक्वेकले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो, त्यसैले यो कुरा अब सहज भयो भने कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई चाहिँ कतै भैँचालोतिर जोडेर चाहिँ हाम्रो यो जुन अहिलेको जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त होइन जस्तो लागिरहेछ। त्यसैले यो बेला इसिमोड लगायत हुन् जुनसुकै संस्था हुन् नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछौं त्यो चाहिँ एउटा तथ्यमा एउटा वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्छ र तिनै डाटालाई लिएर सम्मान्य प्रधानमन्त्रीको युएनको महासभामा एटेण्ड गर्दाखेरि राख्नुपर्छ।
0: सरकारले रसुवाको घोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानसाक्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले भोटेकोशी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। यसअघि जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी लेन्दे भोटेकोशी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाण भेटिएको छैन।
1: प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिले जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलमा सरकारलाई 11 बुँदे सुझाव दिएको छ। समितिले जलवायु वित्तमा प्रत्यक्ष पहुँच, सरलीकृत स्वीकृति प्रक्रिया र द्रुत संयन्त्रका लागि विशेष व्यवस्था गर्न अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गर्ने सुझाव दिएको छ। समितिले हिमाली जोखिम, कृषि क्षेत्र र पूर्व सूचना प्रणालीका लागि नेपाल, चीन, भारत र भूटान बीच तथ्याङ्क साझेदारी र सहकार्य बढ़ाउन भनेको छ।
0: विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले विपदका समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताउनु भएको छ। बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो। कृत्रिम बुद्धिमत्ता एआई र भू उपग्रह प्रविधिमा आधारित पूर्व चेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। विपद सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने सिचुएसन रूम निर्माण गर्ने विषयमा पनि छलफल भएको उहाँको भनाई छ। यसका साथै नेपालमै भारी क्षमतामा ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। विपद उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढ़ाएको उहाँले बताउनुभयो।
1: प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले विपदको यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभयो। यता नेपालका भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव अमृत बहादुर राईसँग विदाई भेट गर्नुभएको छ। बुधबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र सचिव राईले नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसर बाहिर शिशु जन्माउनु परेको घटना छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ। घटना सत्य तथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीले प्रतिवेदन तयार पारेको हो। समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डाक्टर पवनजंग रायमाझी सहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डाक्टर विजय कापरी, डाक्टर अजय कुमार शाह, डाक्टर सारिका गोइत र डाक्टर रविन बस्नेत रहनु भएको छ। टोलीले 2083 भदौ 25 देखि 27 गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन, सेवा प्रवाहको अवस्था र सम्बन्धित स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिका बारे अध्ययन गरेको थियो। अनुगमन समितिको प्रतिवेदन प्राप्त भएसँगै यसमा उल्लेख भएका विषयमध्ये प्रशासनिक हिसाबले तत्काल गर्नुपर्ने काम मन्त्रालयले तत्कालै अघि बढ़ाउने भएको छ। प्रतिवेदनमा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारी लगायतबाट आचार संहिता उल्लंघन भएको देखिएका विषयमा आवश्यक कार्यवाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ। छानबिन समितिको प्रतिवेदनले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कर्मचारीहरूको नियुक्ति तथा व्यवस्थापन अव्यवस्थित रहेको विषय समेत औल्याएको छ। समितिबाट नियुक्त भएका कर्मचारीहरूको उचित व्यवस्थापन आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। अस्पतालको कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन 80 जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र उक्त प्रस्ताव अब मन्त्री परिषदमा पेश गरिने भएको छ। त्यसै गरी छात्रवृत्तिमा अध्ययन गरी आएका चिकित्सकहरूमध्ये 7 जना चिकित्सकलाई 2 वर्षका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ।
2: डेढ वर्ष अघि जनकपुरको दुई होटलमा 19 दिन बन्दक बनाएर बालिका बलात्कार प्रकरणका मुख्य अभियुक्त ताहिर रायनपुर पक्षका लागि कारागार चलान भएका छन्। घटना 20 लाखमा मिलाउन दवाब दिएको आरोप लागेका धनौजी गाउँपालिका 5 का वडाध्यक्ष याकुब कवारी भने 1 लाख रूपियाँ तरोटीमा छुटेका छन्। 23 वर्षीय रायनलाई 26 पदौमा धनुषा जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
1: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ। आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरोलाले आर्थिक वर्ष 82-83 को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेल समक्ष बुझाउनु भएको हो। निरोलाले नेपालको संविधानको धारा 294 बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष बुझाउनु भएको हो।
2: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनलाई महिला मैत्री बनाउन 19 जना कानून व्यवसायी महिलालाई निर्वाचन अधिकृत बनाएको छ। समितिले सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशन महिला मैत्री होस् भन्ने उद्देश्यले निर्वाचन अधिकृतमा 19 जना कानून व्यवसायी महिलालाई खटाएको हो। अधिवेशनका लागि निर्वाचन समितिले काठमाडौँ उपत्यका अन्तर्गत पर्ने 15 निर्वाचन क्षेत्रमा 18 र उपत्यका बाहिर 1 जनालाई निर्वाचन अधिकृतका रूपमा खटाइएको जानकारी दिएको छ। कंग्रेसले 3 र 4 असोजमा 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशनको मिति निर्धारण गरेको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको अर्थ समितिको बैठकमा अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। विधेयकका सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दफावार छलफलबाट सर्वसम्मत निर्णय गरिएको बताउनुभयो। उहाँले विधेयकलाई सर्वसम्मत ढंगले अघि बढ़ाउनुपर्ने विषयमा सबै सदस्यहरूको सकारात्मक भावना रहेको उल्लेख गर्नुभयो। समितिका निर्णयहरूकै आधारमा प्रतिवेदन तयार भएको भन्दै प्रतिवेदनमा समितिका बैठकहरूबाट भएका निर्णय बाहेक अन्य विषयवस्तु समावेश भए नभएको जाँच गर्न बैठक केन्द्रित रहेको उहाँले बताउनुभयो। सभापति बुढाथोकीले समितिका सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको जानकारी दिनुभयो।
2: कृष्णवीर बासिएपछि 18 दिनदेखि अवरूद्ध पृथ्वी राजमार्ग भोलि बिहान 6 बजेदेखि दुईतर्फी सञ्चालनमा आउने तयारी छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले सड़क पुनः शुरू भएसँगै पृथ्वी राजमार्ग हुँदै पूर्ववत सेवा सञ्चालन गर्न सदस्य संघ समिति कम्पनी र प्रहरीलाई जानकारी गराएको छ। महासंघका अनुसार राजमार्ग अवरूद्ध हुँदा यातायात व्यवसायले करोड़ रूपियाँ घाटा बेहोरेका छन् र यात्रुलाई समयमै गन्तव्य पुर्याउन कठिनाई भइरहेको छ। महासंघका अनुसार 18 दिनसम्म राजमार्ग हुँदै करोड़ रूपियाँ घाटा बेहोर्नु परेको छ।
1: सरकारले एक असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको दर्ता खुल्ला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारी साधन ईभीलाई प्राथमिकता दिई सवारी दर्ता खुल्ला गरिएको हो। काठमाडौँ उपत्यका भित्रका हकमा भने स्कूल बस र सट्टा भर्ना गर्न चाहने सवारी साधनका हकमा मात्र सार्वजनिक सवारी साधन दर्ता खुलेको हो। विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारी साधन दर्ता गर्न सूचित गरेको छ। सरकारले 7 जेष्ठ 2083 लागू हुने गरी दर्ता रोकेको थियो। दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुल्ला गरिएको भन्नेमा स्वयं विभागका अधिकारी मौन छन्। विभागका निर्देशक मणिराम भूषालले काठमाडौँ उपत्यकाभित्रका रूट तथा सवारी व्यवस्थापनका लागि उपत्यका बाहिर मात्र दर्ता खुल्ला गरेको बताउनुभयो।
2: हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर, संघ सरकारले आर्थिक वर्षको बीचमा वित्तीय समानीकरण अनुदान कटौती गर्दा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगले गत आर्थिक वर्ष प्रदेशलाई 60 अर्ब 66 करोड़ र स्थानीय सरकारलाई 88 अर्ब 96 करोड़ 80 लाख रूपियाँ अनुदान सिफारिश गरेकामा 91% भन्दा केही बढ़ी मात्र हस्तान्तरण भएको देखिएको छ। यसै गरी मन्त्रीपरिषद बैठक बसेको थियो र मन्त्रीपरिषद बैठक भर्खरै मात्रै सम्पन्न भएको छ। मन्त्रीपरिषद बैठकले मुख्य निर्णयहरू आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। उहाँले बैठकका निर्णय मध्ये मुख्य निर्णय भनेर 6 वटा निर्णय सुनाउनु भएको छ। आजको मन्त्रीपरिषद बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै गरी नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने निर्णय गरेको छ। यस्तै नेपाल न्याय सेवा, न्याय समूह, राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गर्ने आजको मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ। यस्तै साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ति रकम सम्बन्धी कानूनी कार्यवाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेशनामा पावर अफ अटर्नी दि बीमा क्षतिपूर्तिको प्रक्रिया अघि बढ़ाउने सम्बन्धी आदेश जारी गर्ने लगायतका बैठकले भर्खरै मात्रै निर्णय गरेको छ।
3: गत आर्थिक वर्ष 2082-83 संघीय सरकारले प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड मार्फत 71 अर्ब 12 करोड़ 25 लाख रूपियाँ हस्तान्तरण गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले 4 खर्ब 74 अर्ब 15 करोड़ रूपियाँ संघीय विभाज्य कोषमा जम्मा भएको र त्यसको बाँडफाँड सिफारिश गरेको छ। आयोगले कोशीदेखि सुदूरपश्चिमसम्मका प्रदेशले सवारी साधन कर लक्ष्य अनुसार संकलन नगरेको र कुनै पनि प्रदेशले नियमित बाँडफाँड नियम पालन नगरेको जनाएको छ। त्यस्तै सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनापछि मंगलबार शेयर बजार 48 अंक बढ़े पनि बुधबार फेरि 21.19 अंक घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक 26.12 अंकमा कायम भएको छ। 2612 अंकमा कायम भएको छ। सोमबार साँझ अर्थमन्त्री सोनी वाग्लेले पूँजीगत लाभ कर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसको उत्साह मंगलबार मात्र देखियो। बुधबार दिनभर जसो बजार रातो अंकमा रहयो। कारोबार रकम पनि आज घट्यो। अघिल्लो दिन 8 अर्ब 29 करोड़को कारोबार भएकोमा आज 5 अर्ब 38 करोड़ मात्र भयो।
2: अब विदेशका खबर। इस्लामिक सहयोग संगठनले हुथी समूहले मक्का र मदिना क्षेत्रमा गरेको जघन्य आक्रमण र साउदी अरब विरूद्धको निरन्तरको आक्रमणको निन्दा गरेको छ। विज्ञप्ति जारी गर्दै ओआईसीले उक्त आक्रमणले सर्वसाधारणलाई आतंकित बनाएको, इस्लामिक पवित्र स्थल र मस्जिदको पवित्रतालाई उल्लंघन गरेको र विश्वभरका मुस्लिमलाई उक्साएको बताएको छ।
3: श्रीलंकाको अर्थतन्त्र सन् 2026 दोस्रो त्रैमासिकमा वार्षिक आधारमा 4.2% वृद्धि भएको छ। उद्योग क्षेत्रमा देखिएको बलियो गतिविधिले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको भए पनि कृषि क्षेत्र भने संकुचित भएको श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कमा उल्लेख छ। चालू मूल्यमा श्रीलंकाको कुल ग्रास उत्पादन जीडीपी 11.3% बढ़ेर 8.25 ट्रिलियन श्रीलंकाली रूपियाँ पुगेको छ।
2: अब खेलकुद। अर्जेन्टिना फुटबल संघले आगामी अक्टोबर 6 पूर्व कप्तान लियोनल मेसीलाई विदाई गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार अक्टोबरमा अर्जेन्टिनाले फिफा विन्डो अन्तर्गत बेनिनसँग खेल्दैछ। सोही खेलमा उनलाई संघले टीममा समावेश गर्दै औपचारिक रूपमा विदाई गर्ने जनाएको छ। फिफा विन्डो अन्तर्गत अर्जेन्टिनाले सेप्टेम्बर 21 अक्टोबर 6 तीन मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ। फिफा विश्वकप 2026 पछिको पहिलो खेल श्रृंखला रहेको यो मैत्रीपूर्ण खेलमा बेनिनसँगै टोलीले सेप्टेम्बर 30 बोलिभिया र अक्टोबर 3 बुर्किना फासोसँग खेल्ने तालिका छ। यी सबै खेल अर्जेन्टिनामै आयोजना हुनेछन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: हाइड्रो पावरबाट थप शवहरू फेला, रसुवा बाढ़ीलाई 72 भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण। तथ्य र वैज्ञानिक अनुसन्धानमा आधारित डाटा लिएर प्रधानमन्त्रीले युएन महासभामा कुरा राख्न आग्रह।
2: भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययन गर्न विज्ञ समिति गठन, विपदपछिको अवस्थामा काम गर्ने गरी दुईवटा सर्वदलीय संयन्त्र बन्ने, प्रधानमन्त्री संवेदनशील रहेको रवि लामिछानेको दावी, सर्वदलीय बैठकलाई बेवास्ता नगरेको जिकिर।
3: कृष्णभीर भासिएपछि 18 अवरूद्ध पृथ्वी राजमार्ग भोलि बिहान 6 दुईतर्फी खुल्ने, अस्पताल बाहिर बच्चा जन्माउनु परेको घटनाको छानबिन प्रतिवेदन, स्वास्थ्य मन्त्रालयमा कार्यवाही प्रक्रिया अघि बढ़्यो।
2: मक्का र मदिनामा भएको हुती हमलाको इस्लामिक सहयोग संगठनद्वारा निन्दा, सर्वसाधारणलाई आतंकित बनाएको भनाई। श्रीलंकाको अर्थतन्त्रमा सुधार, दोस्रो त्रैमासिकमा 4.2% वृद्धि।
3: र अर्जेन्टिनाले अक्टोबर 6 मेस्सीलाई राष्ट्रिय टीमबाट विदाई गर्ने, अर्जेन्टिनाले सेप्टेम्बर 21 तीन मैत्रीपूर्ण फुटबल खेल्ने तालिका।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: रेडियो एनआरएन 99.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: কি তো কষ্ট হুনেছ ইউকো কানুন র প্রক্রিয়ামা অসোসিয়েট সদস্যতাকো ব্যবস্থা ছিল তর সবাই সদস্য রাষ্ট্রহরু সহমত ভয় পনি তেসমা বর্ষ সময় লাগ্ন সক্ছ। বিবিসি সংবাদদাতা নিক বিক আমেরিকি রাষ্ট্রপতি ডোনাল্ড ট্রাম্প সঙ্গ বিগ্রদ সম্বন্ধ বিচ ক্যানাডা কা প্রধানমন্ত্রী মার্ক কার্নেলে ইউ সঙ্গ ছুট্টাই খালকো সাঝেদারী চাহেকো গত সাতা বতাএকা থিয়ে। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजा स्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। यूएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बाल्कन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी यातना हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुतीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकु विमान खसालिदिएको उनीहरूले बताएका छन्। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुतीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2,00,000 भन्दा बढ़ी शरणार्थी मध्ये अधिकांश रोहिंज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझपखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्। जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाव गरे। उनले भने
2: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व पार्टीको अध्यक्ष सभापतिहरू प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइडिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नुहुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
1: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव भारतसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौ। हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौ।
3: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं। खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। त्यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्ने

0: सही नै हुन्छ।
1: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
0: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छौँ।
1: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्क विहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुनर्निर्माणमा पुनर्स्थापनामा खर्गौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
0: त्यो त प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो, सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसे कम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानले सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
1: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जाएको हुँदैन,
0: यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूका कारणले भएको छ, यो चाहिँ जलवायु परिवर्तन, त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संविधान संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समितिको टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ। अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छ, त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला।
1: तीन साता लगभग पुग्यो विपदको, भनौँ 10 को विपदको, अब यस बीचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, तिनको उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
0: निकै कुराहरू उठे।
1: प्रतिपक्षको मूल्यांकन के हो यो तीन साताको?
0: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो, तर फिल्डमा त्यो अन्त काम भएन भनेर एक हप्ता दुई हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो।
1: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार 5 शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली 5 चाहिँ डेलिभरी फेला पर्यो, अब जीवित कोही फेला परेन,
1: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोजमा गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित त होइन, डेलिभरी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ, अब माथि देखिने ठाउँसम्म जति खोज्न सक्ने ठाउँ छ नि त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ कि।
1: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका 4 शव र एक मानव अंग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि 15 गते समेत उक्त सुरुङबाट 1 शव तथा 1 मानव अंग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
3: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अञ्जु कार्कीले बताए। उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनामी तथा विद्यालय नर्सहरू खटाएको छ।
4: हामीले चाहिँ खानेपानीको कुरा, व्यक्तिगत र वातावरणको साफ सफाईको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानी जल्ने रोग, वातावरण जल्ने रोग र व्यक्तिगत साफ सफाईको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
3: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अञ्जु कार्कीले बताए।
4: एक वर्ष भन्दा माथिको अब लगाउन हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो, हामीसँग पर्याप्त नै छ। त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
3: होल्डिङ सेन्टरमा बस्दै आएकी नेमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगु लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
5: डाक्टरले चेक गरेको अनि डेङ्गु र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेङ्गु लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेङ्गु लागेको मान्छेलाई त छुट्टै रहनुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हस्पिटल लिएर आइदिनु भएको।
3: झाडापखला, डेङ्गु, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
6: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: This is our BBC World Service.com.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषत रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद। यो महत्वपूर्ण सीआईएन रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेका छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लिलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन,
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सड़क गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार, त बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट पनि बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आट्टिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी एकको छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए, तर उनीहरूले त्यसलाई वास्तव गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यही उपचार गराइराख्नु भएको छ
0: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
1: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात हो
0: भनेको झन् थप्ने बढ्ने,
1: अब निको हुन लाग्यो भने झन् बल्झिनेको कि अब झन् दोहोरिनेको, अब किनभने यो त असह्य आघात हो नि त, ठूलो साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छे कि जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ।
0: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढ़ी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
1: यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्यै सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यकै निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसिदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने, र कम्ती उसले खाए खाएर याद गरिदिने, बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठूलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, यो कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग, डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भएको ठाउँमा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूको प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँ सोधे प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, त्यहाँ केही पनि छैन, यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार्नै अप्ठ्यारो, यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन, यो भएकै होइन, अस्वीकार गर्ने, भित्री मनले भएकै होइन भन् भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि, यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ, गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि.
0: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि संचार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढ़ी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढ़ी देखिन थाले हो होइन. त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढ़ी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार संचारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
1: अब यस्तो हो, तपाईँ मिडिया गर्ने साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सामान लिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सामान लिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो. त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्न, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा. म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
0: टार्न खोजिराख्या
1: टार्न साक्षात्कारै गर्न चाहँदैन कि. अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्पाथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो. गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो, त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई

0: अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो। उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्नु ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिन्छ नि, त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई। त्यो भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो हुन्छ, तपाईँको जसरी बुझ्दा हुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त कहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि त अलि बारपछि नानी यता आएन भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला, अब त्यो गाह्रो छटपटी देखेपछि कहाँ अब आफूले चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्।
1: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य
0: झन् दुख हो नि त, लिलजी उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त, उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँ जतिखेर पनि हामीलाई भन्न मिल्छ, अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घण्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्थ्यो नि बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भए नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छु हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्रै सोधेर पुग्यो नि।
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो, यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं।
0: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा